0: नमस्कार, शुभ बर्बाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 3 गते आइतबार, ईस्वी सम्वत मई 17 तारीक सन् 2026, श्री साक्य 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको प्रतिपदा तिथि रातिमा 11:44, त्यसपछि द्वितीय तिथि लाग्नेछ। नक्षत्रमा कृतिका दिनमा 4:16 पछि रोहिणी नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा शोभन 5:44, त्यसपछि सुकर्म योग लाग्नेछ। कर्णमा किस्तु अहोरात्र रहनेछ। आनन्दादि योगमा आज धुम्र योग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा पनि वृष राशिमा रहनेछन्। आजको दिनमा 33:44 अर्थात 13:32 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:16 रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:46 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 5:08 रहेको छ भने चन्द्रमा अस्ताउने समय साँझमा 7:41 रहेको छ। आजबाट अधिक मास अर्थात मलमास शुरू हुँदैछ। आजै गोसाई कुण्ड स्नान र मत्स्य नारायणको मेला पनि शुरू हुँदैछ। आजै दूरसञ्चार दिवस र विश्व उच्च रक्तचाप दिवस पनि परेको छ।
0: पञ्चाङ्ग बारे जानकारी सँगै अब लागू आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज समय शुभ रहनेछ। व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरेको लगानीबाट मनग्य धनलाभ हुनेछ। सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको सम्भावना रहेको छ। पढ़ाई लेखाईमा अन्य दिनभन्दा सुधार हुने हुनाले आफन्तहरू खुशी हुनेछन्। आकस्मिक धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ। आफूले मन पराएका मानिसबाट उपहार प्राप्त हुनाले तपाईँको मन प्रसन्न रहनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि समय शुभ छ। स्वास्थ्य पनि राम्रो रहनेछ। पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनुका साथै विभिन्न रमाइला स्थलको भ्रमण गर्न सकिनेछ। परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले मनले चाहेका काम समयमै बन्नेछन्। माया प्रेममा सामिप्यता बढ़ेर जानेछ भने पति पत्नी बीच मायाको डोरो अझै कसिलो भएर जानेछ। न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज समय खराब रहनेछ। माया प्रेममा सामान्य खटपटको योग रहेको छ भने जीवन साथीको असहयोगले काम समयमा सम्पन्न नहुने देखिन्छ। राजनीति तथा समाज सेवामा प्रशस्त समय खर्चिए पनि उपलब्धि न्यून हुनेछ। व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भने जस्तो आमदानी हुने छैन। पढ़ाई लेखाईमा भने समय दिन सके सफलता हात लाग्ने ग्रह गोचर रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूको लागि स्वास्थ्य भरपर्दो रहने छैन। माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ। आज सकभर टाढाको यात्रा नगर्दा राम्रो हुनेछ। अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित काम रोकिन सक्छ। तर विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेका लागि भने समय फलदायी रहनेछ। विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनज्ञ लाभ लिन सकिनेछ। आज नयाँ व्यवसायका लागि धन लगानी नगर्दा नै राम्रो हुने ग्रह गोचर रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूको लागि समय शुभ छ। कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ। व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबूत हुनेछ। राजनीति तथा समाज सेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ। रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढ़ोत्तरीको सम्भावना देखिन्छ। तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन्। प्रेममा खुलेर रमाउने समय पनि रहेको छ। आज माता पिताबाट आशीर्वाद लिएर नयाँ कामको थालनी गर्नु राम्रो हुनेछ। अब छैठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि समय खराब छ। आफन्त तथा चेली माइती बीच वैमनस्यता बढ़ेर जाने ग्रहयोग रहेको छ। सचेत रहनुहोला। व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ। ध्यान दिनुहोला। माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ। समय तथा परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ। साँझ पख भने धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो बढ़नेछ। आज आफन्तसँग कारोबार तपाईँको हातबाट नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि समय शुभ छ। कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्ञ आमदानी गर्न सक्नेछ। खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भने जस्तै आमदानी हुनेछ। शिक्षा तथा बैंकसँग सम्बन्धित कामबाट पनि मनग्ञ आमदानी हुनेछ। पढ्न या सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवनसाथीको सहयोगले महत्वपूर्ण काम गर्न सक्नेछ। आज तपाईँको इच्छा आकांक्षा र मनोकामना पूरा हुने दिन पनि रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूको लागि समय खराब छ। छिटो प्रतिफल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। प्रयत्न गरेका काम विस्तारै सम्पादन हुनेछन्। अध्ययनमा सामान्य उपलब्धि हुनेछ। काममा बाधा पुर्याउनेहरू सक्रिय हुनाले सजग रहनुपर्नेछ। मनले चाहेका काम पूरा नभए पनि फाइदाको स्रोत पहिल्याउन केही समय लाग्ने देखिन्छ। पारिवारिक कलह हुन सक्ने भएकाले तपाईँ तटस्थ रहनु आवश्यक छ। अब नवौं राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूको लागि स्वास्थ्यमा एकासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ। तपाईँलाई चोरीको आरोप पनि लाग्न सक्छ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ने ग्रहगोचर रहेको छ। आवेशको निर्णयले आँटेका काम बिग्रन सक्छ। व्यर्थमा वाद विवाद परिने भएकाले गोपनीयतामा निकै ध्यान दिनुहोला। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूका लागि स्वास्थ्य सबल रहनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्ञ धन लाभ हुनेछ। सुख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्राको सम्भावना रहेको छ। दाम्पत्य जीवनमा आत्मीयता बढ्नाले मन प्रफुल्लित हुनेछ। धार्मिक कार्यमा धन लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुनेछ। एघारौं राशि कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूको लागि समय खराब छ। स्वास्थ्यमा समस्या आउन सक्छ। अवसरको खोजीमा केही दौड़धूप गर्नुपर्नेछ। छिमेकमा असमझदारी बन्ने देखिएकाले होसियारीका साथ काम लिन आवश्यक छ। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने ग्रहगोचर रहेको छ। आज साँझ पख आवश्यक पर्दा सरसापट अथवा कर्जा मार्फत धन जुटाउन सकिनेछ। आफन्तसँग भने कारोबार नगर्नुहोला। केही खर्च लागे पनि यात्रा फलदायी हुन सक्ने ग्रहगोचर रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिले व्यक्तिहरूको लागि समय मध्यम खालको छ। कड़ा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ। व्यापारमा घाटा लाग्ने योग रहेको छ भने व्यापारको सिलसिलामा गरिने यात्रा पनि निरर्थक हुनेछ। सवारी साधन तथा विलासी वस्तुको प्रयोग गर्दा निकै ध्यान दिनुहोला। आत्मबल गुमाउँदा आफैलाई घाटा लाग्न सक्छ। आज गौमातालाई खानेकुरा दिँदा निकै राम्रो हुनेछ। तपाईँको मन शान्त हुनेछ।
1: राशिफलबारे जानकारी सँगै अब लागू आजको साइट विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा पनि वृष राशिमा रहनेछन्। त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालने गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:14 6:55 उद्वेग बेला रहनेछ। बिहानमा 6:55 8:37 चर बेला रहनेछ। बिहानमा 8:37 10:18 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 10:18 12:00 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गर्न छुटेका र थापिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। मध्याहमा 12:00 दिनमा 1:41 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 1:41 3:23 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 3:23 5:04 रोग बेला रहनेछ। दिनमा 5:04 साँझमा 6:46 समय फेरि उद्योग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लाग्यो। साँझमा 6:46 8:04 चर बेला रहनेछ। साँझमा 8:04 9:23 लाभ बेला रहनेछ। राति 9:23 10:41 अमृत बेला रहनेछ। राति 10:41 12:00 काल बेला रहनेछ। राति 12:00 1:18 शुभ बेला रहनेछ। राति 1:18 2:36 रोग बेला रहनेछ। राति 2:36 तीन बजे 55 मिनट सम्म उद्योग बेला रहनेछ भने राति 3:55 देखि भोलि बिहानमा 5:13 सम्मको समय फेरि चर बेला रहनेछ। यसमा चर भन्दा शुभ शुभ भन्दा लाभ बेला राम्रो रहनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो रहनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय दिनमा 4:30 साँझमा 6 सम्मको समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्जमा।
3: भाइको विवाह पनि हिजोभन्दा आज झन नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
4: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा।

0: नागरिक स्वतन्त्रताको कुरा गर्दा जब राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र एकदमै खतरामा पर्छ त्यो सबभन्दा ठूलो चाहिँ नागरिक स्वतन्त्रतामा असर चाहिँ त्यहीँनिर हुन्छ। आज राजनीतिक दलहरू सामूहिक रूपमा चलेका छैनन्, विचारको आधारमा चलेका छैनन्, उनीहरूको सामूहिक निर्णयका आधारमा चलेका छैनन्। राजनीतिक दलहरू यो संविधान स्थापना गर्ने र जन्माउने राजनीतिक दलहरू प्राली जस्ता भएका छन्, प्राइभेट लिमिटेड कम्पनी जस्ता भएका छन्, तिनलाई प्रतिरोध गर्ने क्षमता कसैको पनि छैन।
1: अब बाँकी समाचार। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि सरेको छ। शनिबार बस्ने तय भएको एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारका लागि सिफारिस गरिएको एमाले केन्द्रीय कार्यका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको हिजोको बैठक स्थगित गरिएको सचिव अधिकारीले जानकारी दिनुभयो। अब आर्थिक समाचार। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै अधिकांश विद्यमान व्यवस्था यथावत राखेको छ। राष्ट्र बैंकले ब्याज दर करिडोरलाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न जनाएको छ। तर बैंकद्वारा अनिवार्य नगद मौजात र वैधानिक तरलता अनुपातमा भने कुनै परिवर्तन गरिएको छैन। राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्य अनुसार रहेकोले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको हो। चालू आर्थिक वर्षको नौ महिनासम्म विप्रेषणा प्रभाव बढ्दा चालू खाता सुधान्तर स्थिति र विदेशी मुद्रा सञ्चित सकारात्मक रहेको जनाइएको छ। यद्यपि कुल विप्रेषणको करिब 40% पश्चिमी एसियाबाट आउने भएकाले त्यहाँको भू राजनीतिक तनाव लिएम्बीए विप्रेषण इन्धन आपूर्ति र व्यापार घाटामा असर पर्न सक्ने राष्ट्र ब्याङ्कले उल्लेख गरेको छ। राष्ट्र ब्याङ्कले मुद्रास्फूर्ति लक्ष्यभन्दा तल रहेको र वित्तीय प्रणालीमा पर्याप्त तरलता कायम रहेको जनाएको छ। ब्याङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा केही बढे पनि आर्थिक गतिविधि सुधारसँगै अवस्था सहज हुने अपेक्षा गरिएको छ। अब विदेशको समाचार। भारतको उत्तर क्षेत्रमा विगत 24 घण्टामा भएको भारी वर्षा हावाहुरी र चट्याङका कारण 80 जना भन्दा बढ़ीको मृत्यु भएको छ भने 100 भन्दा बढ़ी घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार सबैभन्दा बढ़ी प्रभावित उत्तर प्रदेशमा ठूलो चन्दनको क्षति भएको छ। भारी वर्षासँगै आएको असिना र तीव्र हावाहुरीले जनजीवन प्रभावित परेको छ। विपदका कारण विभिन्न जिल्लामा घर पशु चौपाई र अन्य भौतिक संरचनामा क्षति पुगेको छ। हजारौं रूख ढलेका छन् भने कतिपय स्थानमा पर्खाल भत्किँदा च्यापिएर मानिसहरूको मृत्यु भएको जनाएको छ। प्रयागराज जिल्ला सबैभन्दा बढ़ी प्रभावित त्यहाँ मात्रै 20 जनाको मृत्यु भएको बताइएको छ। योगी आदित्यनाथले सबै जिल्लाका राहत आयुक्तलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य अघि बढ़ाउन निर्देशन दिएका छन्। साथै पीड़ित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। खेलकुदको समाचार। कुशल भुर्तेलको उत्कृष्ट शतकमा नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अमेरिकालाई 9 विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा 196 रनको लक्ष्य पछ्याएको नेपालले 36.4 ओभरमै 179 रन बनाउँदै सहज जित हार पारेको हो। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आलोक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। बस पार्कदेखि फेवतालसम्मका संरचना हटाउने विषयमा पोखरामा सर्वदलीय छलफल। मातृ शिशु स्वास्थ्यमा गण्डकी अग्रस्थानमा। बाल मृत्यु दर देशकै सबैभन्दा कम। काशीको मर्दी भ्यू पोइन्ट नजिकै हराएका पुरूष मृत अवस्थामा भेटिए। लेखथाटमा यातायात व्यवस्था कार्यालय सञ्चालन। दमौलीमा निर्माणधीन मादी पुलको निर्माण कार्य 84% सम्पन्न। स्वास्थ्य बीमा प्रभावकारी बनाउन ईएमआर प्रणाली सुदृढ गर्नुपर्नेमा सभापति शेरचन्दको जोड। गण्डकीलाई समृद्ध र पर्यटनमुखी बनाउने कांग्रेसको गण्डकी संकल्प सार्वजनिक। कांग्रेस विभाजनको संघारमा पुगेको नेता खड्काको दावी। राजनीतिक दलहरू प्राली जस्तो भएको र अदालतले हिम्मत गुमाएको वरिष्ठ अधिवक्ता भट्टराईको आरोप। राष्ट्र ब्याङ्कद्वारा लचिलो मौद्रिक नीतिलाई निरन्तरता। ब्याज दर करिडोर पुनरावलोकन हुने। उत्तर भारतमा भीषण वर्षा र हावरीका कारण 80 भन्दा बढ़ीको मृत्यु। र कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्न अहिले 9 बजे खबरसँग लाउनेछ। हामीसँग सफलताको पाइलामा ओके भएर सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
1: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
0: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
1: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरुसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
3: रेडियो सफलता 103.4 MHz।
4: सुन्न मन लाग्यो।
5: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
7: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
8: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखुरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 9807-15947, 9507-32575।
9: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 9560-22225, 9560-26110। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: आहा मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपे ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्ते टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा 2 बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्णा
2: मोबाइल नम्बर 9846059581
1: 9166154
4: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
5: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर रा ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
6: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
7: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161541994 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-99।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161-520-179।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
11: रेडियो सफलता 103.4
12: मेगाहर्ज। मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
13: उमंग,
12: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
13: ज्ञानी कामे गुरु।
12: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग, सुन्न नभुल्नुहोला।

0: अब जहां नाच लेते हो, थोड़ा सा गा लेते हो, थोड़ा सा देख लेते हो, थोड़ा सा सोच लेते हो, तो समझते हो कि तुम मट्टी के पुतले नहीं हो, तुम बहुत पहुंचे हुए कोई हो। यही हमारा जन्म हुआ, यही हमको अपना शरीर छोड़ना है, यहां इसी धरती पे।
1: Hear yourself, स्वयं को आवाज नहीं सुन हो।
2: किनकि शांति एउटा यस्तो चीज हो कि त्यो बिना चाहे हामीले जे गरे पनि आफ्नो जीवनमा कुरा सबै अधुरो रहनेछ। म एउटा उदाहरण दिन चाहन्छु, यदि हामीले कार चलाइरहेका छौं या टाङ्गामा बसेका छौं या रिक्सामा बसेका छौं र कुनै कारणवश कारको चक्कामा या टाङ्गाको चक्कामा या रिक्साको चक्का बिग्रियोस् र त्यो चक्काबाट आवाज निक्लिन थालोस्, कडक कडक कडक कडक कडक कडक, त्यसको दुईवटा उपचार हुन्छन्। एउटा उपचार त्यसको के हो भने वाहन चालकले तपाईलाई कपास दिउन् आफ्नो कानभित्र राख्नुहोस्, त्यस पश्चात आवाज आउने छैन। कि त त्यसको समाधान यो हो, त्यो चक्कालाई बनाइयोस्। तपाईको बुझाइमा यी दुई समाधानमा कुन समाधान राम्रो हो? मैले पर्खिरहेको छु, कपासवाला? कपासवालामा खराबी के छ? होइन, आवाज नै त आइरहेको छ नि। ठिक छ, धेरै टाढा जान सकिँदैन र जसै जानेछौ बिस्तारै बिस्तारै, रिक्सा होस् या कार होस् या टाङ्गा होस्, यस्तो यस्तो हुन थाल्नेछ, तपाईँलाई पनि असजिलो हुन थाल्नेछ, तर आवाज त आउने छैन। त कपासवाला ठिक भयो नि? साँच्चै हेर्नुहोस्, यदि यदि कोही हवाईजहाजमा बसेको छ र झ्यालबाट हेर्छ कि हवाईजहाजको इन्जिनमा आगो लागेको छ र उसले पाइलटलाई बोलाउँछ, हेर्नुहोस् आगो लागेको छ, र पाइलटले झ्याल बन्द गरिदिन्छ, त्यता नहेर्नुहोस्, तपाईँ राम्रो समाधान भयो, तपाईँहरू त हाँस्नु पनि भयो, राम्रो कुरा हो, हाँस्नु राम्रो हो, तर जहाँसम्म शान्तिको कुरा छ, हामीहरू कपासवाला कुरा गर्छौं, झ्याल बन्द गर्ने कुरा गर्छौं, शान्ति छैन यसमा विचार गर्दैनौ कि किन छैन, केवल आफ्नो आँखा बन्द गर्दछौ। हो, आउनेछ, एक दिन आउनेछ, कोही आयो भने ल्याउला, के मानिसले भन्नेछन् आउँदैन, यो मानिसको विचार हो। तर वास्तविकता के हो? बिना वास्तविक शान्ति मानिस दुखी छ, चाहे उसले जे जति पनि सुखी हुने कोशिश गरोस्, सारा कोशिशका बावजुद पनि ऊ दुखी छ। त यो शान्ति के हो त? लडाई बन्द हुनु शान्ति हो? कुरा त निस्किन्छ, लडाई किन बन्द भयो? लडाई हेर्नुहोस् न, मानिसहरू त लागिरहेका छन् नि, लडाई बन्द गर, लडाई बन्द गर। हेर्नुहोस्, जब कतै आगो लाग्छ ग्यासको कारणले, आगो त निभाउनु छ नि, तर ग्यासलाई बन्द गर्न पनि एकदमै जरुरी छ। किनकि यदि ग्यास बन्द भएन भने आगो त निभाइरहनु हुनेछ त्यो फेरि बलिरहनेछ। कतै पाइप फुट्यो, बाढी आइरहेको छ, सबै ठाउँमा पानी नै पानी भइरहेको छ र तपाईँ बाल्टी भरि भरि फ्याँकिरहनु भएको छ र पानी आइरहेको छ। यदि तपाईँ डुङ्गामा बसिरहनु भएको छ, डुङ्गामा पाल परोस् र तपाईँले बाल्टीले भरि भरि पानी बाहिर फ्याँकिरहनु भएको छ तर पाल बन्द गर्नु भएन भने के हुनेछ? डुब्नु हुनेछ। यस्तै अवस्था छ सारा संसारको।

हामीले केही यस्ता बानीहरू अपनाइरहेका छौं जुन बानीका कारणले हामीले आफूलाई नै बर्बाद गर्न लागिरहेका छौं। कर्म ढाला अंग बन काटत बारम्बार अपने हाथों आप ही काटत है संसार। हाम्रो कर्म नै एक्स बन्चरो बनेको छ र त्यही चीजबाट हामीले आफैलाई हानेर आफैलाई नै काट्नतिर लागिरहेका छौं। हालै केही दिन पहिले मैले एउटा अस्पतालमा कार्यक्रम गरे, एकजनाले मलाई प्रश्न सोध्नुभयो कि हजुर जब हामी जान्छौं बाहिर जान्छौं मानिसले हामीलाई दुःख दिन्छन् जता गए पनि त हामीले शान्तिको अनुभूति कसरी गर्नेछौं। यो कुरा त सबैलाई थाहा छ, जब बाहिर जान्छौं कसैले यताबाट गाडी अगाडि ल्याउँछ, कसैले यताबाट गाडी अगाडि बढाउँछ, कसैले केही भन्छ, कसैले केही भन्छ, कसैले केही भन्छ अनि मानिसलाई रिस उठ्छ। मैले भने कि म तपाईँलाई उत्तर दिन्छु, तपाईँको अनुहार छ, जब तपाईँ बाहिर जानुहुन्छ कैयौं हजारौं मानिसहरूलाई देख्नुहुन्छ, उनीहरूको अनुहार त बेग्ला बेग्लै छ। जब तपाईँ आफ्नो घर आउनुहुन्छ तपाईँको अनुहार पनि उनीहरू जस्तै हुन्छ कि तपाईँको अनुहार तपाईँकै अनुहार रहन्छ के हुन्छ? तपाईँको अनुहार त तपाईँकै अनुहार रहन्छ नि। त्यसै गरी मानिसले आफ्नो वास्तविकतालाई बुझ्दैन, उसले हेर्छ यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, तब मात्रै मलाई शान्ति मिल्नेछ। यसको अर्थ तपाईँलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ, तपाईँले स्वयं आफूलाई बुझ्न सक्नु भएन किनकि शान्ति तपाईँ भित्रै छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगनगौडा।
4: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
6: लु दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भन्ने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9855011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
9: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
9: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
8: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9855028104।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इंटरनेशनल फर्टिलिटी सेंटर।
10: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: हो मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960 दोस्तीटु मिट्स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
6: खै जन्मदर्ता दिनुहोस् त।
7: जन्मदर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
9: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
11: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
10: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
12: बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिपेजुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98161-62983, 98562-58855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
13: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
13: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
14: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
15: मेरी आमै नि घर बनाउन लाख कुरा त चढाइ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका,

0: होटलहरुको एउटै छानामुनिबाट सेवा दिदै आइरहेको छ।
1: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: हामी सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव पवन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
5: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
6: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
7: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
8: मदन भण्डारीलाई साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
2: मानव अधिकार र पत्रकारिता
7: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
9: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। मनसूनको समय नजिकै गर्दा केही पछिल्लो समयमा पानी पर्ने क्रम एकदमै ठूलो पानी पर्ने क्रम बढ़ेको छ। भात्रै पर्ने त्यसपछि फेरि रोकिने एकछिनपछि फेरि घाम लाग्ने खालको अवस्था चाहिँ देख्न थालेका छौं। हामीले यो वर्ष को मनसून बाढ़ी पहिरोमा केन्द्रित रहेर विपद पूर्व तयारीको विषयमा छलफल गर्नेछौ र मनसून कस्तो रहला र त्यो सँगसँगै प्लानिङ प्री प्लानिङ हामी के गर्न सक्छौ सरकारसँग स्थानीय तह छ प्रदेश सरकार छ केन्द्रमा पनि यो विषयमा छलफल भइसकेको छ। हामी यो विषयमा चाहिँ छलफल गर्नेछौ। छलफलका लागि हामीसँग हुनुहुन्छ विपद पूर्व तयारी सञ्जाल जीपी नेट नेपाल गण्डकी प्रदेशका संयोजक हुनुहुन्छ। नेपाल रेड क्रस सोसाइटी गण्डकी प्रदेशका विपद व्यवस्थापन समिति संयोजक हुनुहुन्छ। आईएनएफ नेपाल विपद व्यवस्थापनका संयोजक हुनुहुन्छ हरिबन्धु अर्याल। उहाँसँगको कुराकानी लिएर आएका छौं। विगतका वर्षहरूदेखि नै विपद पूर्व तयारी सञ्जाल गण्डकी प्रदेशले विभिन्न किसिमका तयारीहरू विभिन्न किसिमका संघ संस्थासँग बसेर हामीले कसरी तयारी गर्न सक्छौ भनेर लामो समय विपद अब यो मनसून शुरू हुनुभन्दा पूर्व नै बसेर हामी छलफल गरिरहेका थियौं र यो वर्ष पनि के कामहरू हुँदैछन् त्यो विषयमा पनि हामी केन्द्रित हुनेछौ। हरिश्वर यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: अहिलेको यो वर्षको मनसूनको अवस्था चाहिँ कस्तो होला सर?
1: धन्यवाद। यसको आयोजना गर्नुभएको छ। एकदमै हामी प्री मनसुन फेजमा छौँ अहिले होइन। अहिले हामी प्री मनसुन भन्छौँ। विशेष गरी मनसुन चाहिँ यो जुन 1 देखि 30 सेप्टेम्बर 4 महिनाको अवधिलाई फुल मनसुन पिरियड भनेर भनिन्छ। तर अहिले हामी प्री मनसुनमै मनसुनको फिलिङ गरिरहेको छ होइन। पानी पर्ने तपाईँले भनिसक्नुभयो, पानी घरि पर्ने घरि रोकिने फेरि ठुलो पानी पर्ने यसको पनि प्रभावहरू देखिरहेछ भनेपछि त्यसैलाई कसरी प्रिपेयरनेस अथवा पूर्व तयारी गर्न सकिन्छ भनेर विपद व्यवस्थापन प्राधिकरणले 3 दिन अगाडि चाहिँ तपाईँको मनसुन प्रिपेयरनेस प्लान अथवा चाहिँ मनसुन जन्य विपदहरूबाट कसरी तयार गर्न सकिन्छ यसको कार्ययोजना चाहिँ प्रस्तुत गरेका छ। र अहिले चाहिँ यो मनसुन यो 4 महिनाको अवधि जुन हामी चाहिँ जेठ 18 देखि असोज 24 असोज महिनासम्मलाई लिन सक्छौँ असोज 15 सम्मलाई यो अवधिमा करिब 51,868 घरधुरी चाहिँ प्रभावित हुने भनेर चाहिँ मनसुन प्रिपेयरनेस प्लानमा आकलन गरिएको छ। त्यस घरधुरीका 2,26,661 जनसङ्ख्या 2,26,661 जनसङ्ख्या प्रत्यक्ष रूपमा चाहिँ प्रभावित हुन सक्ने भन्ने हुनाले चाहिँ अहिले अब आकलन गर्ने क्रममा त गत वर्षको भन्दा अहिले चाहिँ पानीको भोल्युम चाहिँ कम हुने देखाइरहेछ होइन। ग्लोबल फरकास्टहरूले एन्टिसिपेटरी फरकास्ट हेर्दाखेरि ग्लोबल्ली एनालाइसिस गर्दाखेरि त्यही पनि यो पानीले पनि 2,26,661 मानिसहरू प्रत्यक्ष प्रभावित हुने चाहिँ आकलन चाहिँ अहिले गरिरहेका छौँ।
0: यो खालको डाटा चाहिँ कसरी निकालिन्छ?
1: हजुर, यसलाई के छ भने जल तथा मौसम विज्ञान विभागले चाहिँ विश्व मौसम संगठनहरूको चाहिँ विश्वभरको क्षेत्रीय स्तरको डाटाहरू एनालाइसिस गर्ने र नेपालको विगत 20 वर्षदेखि को पानी पर्ने ट्रेन्डको डाटाहरू एनालाइसिस गर्ने र ग्लोबल प्यारामिटरलाई बढी प्रायोरिटी बेसमा चाहिँ एनालाइसिस गरिरहेको छ। जस्तै चाहिँ तपाईँको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको आकलन गर्ने होइन, त्यसपछि आएर चाहिँ विश्व मौसम संगठनले जे आकलन गरिरहेको छ, हाम्रो चाहिँ बंगालको खाडीलाई विशेष गरी टार्गेट लिइरहेछ भने त्योबाट हुन सक्ने पानीको प्रभावलाई चाहिँ हामीले चाहिँ विशेष गरी चाहिँ यसको चाहिँ आकलनको रूपमा चाहिँ प्रक्षेपण गरिरहेको छ। तर अब यस्तो छ, पानी पर्छ कम पर्छ भन्दैमा पनि तपाईँको पूर्व तयारी जुन गरिरहेको छ, अब यसको पनि प्रक्षेपण कस्तो छ भन्नुहुन्छ भने 35 देखि 45% मात्रै यसको पोसिबिलिटी
0: होइन।
1: जस्तै अब अहिले यसले फरकास्ट गर्यो भन्दैमा 100% यो भएन मिलेन भन्ने समुदायमा जुन मेसेजहरू जान सक्छ त्यो होइन। त्यो पर्ने कम पर्ने सम्भावना भनेको 35 देखि 45% मात्रै हो। म तपाईँलाई एउटा उदाहरण भन्छु। म 5-7 वर्ष अगाडि युकेमा गएर चाहिँ के भयो भने त्यहाँको मनसुन फरकास्टले चाहिँ आज पानी पर्दैन भनेर 98% देखाइरहेको थियो। तर मान्छेहरू छाता लिएर हेरिरहेको थियो कि 2% त बाँकी छ नि त, पानी पर्ने सम्भावना दुई वर्ष लागि छ भनेपछि त्यो लेभलसम्मको प्रिपेयरनेस त्यहाँ चाहिँ छ. तर हाम्रो त आज पानी पर्दैन भन्यो मौसम विज्ञानले भनेदेखि लयले त मिलाउँदो रहेछ भन्ने कन्सेप्ट चाहिँ जनसमुदायमा छ. किनभने यो चाहिँ एउटा प्रक्षेपण हो, विभिन्न डाटाहरू एनालाइसिस गरेर निकालिएको, विधिबाट निकालिएको चाहिँ निष्कर्ष हो. यसको यसको पोसिबिलिटी पनि तपाईँको जम्मा चाहिँ 35-45% चाहिँ पोसिबिलिटी रूपमा लिन सकिन्छ नेपालको कन्टेक्समा हेर्दाखेरि.
0: हजुर, गण्डकी प्रदेशलाई हेर्ने हो भने चाहिँ कस्तो छ सर अवस्था, कुन क्षेत्र चाहिँ जोखिम देखिन्छ?
1: गण्डकी प्रदेशमा अहिले चाहिँ हाम्रो धेरै नदीमालाहरू भएको प्रदेश पनि हो हाम्रो, र नेपालकै बढी पानी पर्ने क्षेत्र पनि हाम्रो पोखरामा चाहिँ विशेष गरी लुम्ने क्षेत्र भएको हुनाले यहाँ चाहिँ विपदका घटनाहरूमा चाहिँ विशेष गरी चाहिँ नवलप्रासी, पूर्वी नवलप्रासीको भागमा चाहिँ हामी चाहिँ बाढीको बढी जोखिम देखिन्छ भने अरू पहाड़ी जिल्लाहरूमा चाहिँ यो फ्ल्यास फ्लड अथवा खहरे बाढी स्टाइलको बाढीहरू आउने र नदीहरूमा मारीदेखि बागलुङ जिल्ला, स्याङ्जा जिल्लाहरू बढी चाहिँ संकटमा रहेको देखाएको छ. अहिले चाहिँ हाई भल्नेबिलिटीमा देखाइरहेछ. त्यो उनीहरू चाहिँ गण्डकी प्रदेशमा पनि यसको सम्भावना ठूलो छ, क्षति हुन सक्ने चान्सेसहरू बढी छ. र गण्डकी प्रदेश चाहिँ कस्तो रहेछ भन्नुहुन्छ भने यहाँ चाहिँ हाम्रो दुईजना हिमाली जिल्लाहरू पनि छन्, मनाङ र मुस्ताङ. जुन मनाङ मुस्ताङमा पानी कम पर्ने जिल्लाको रूपमा लिइन्थ्यो भने अहिले पानी चाहिँ निरन्तर परिरहेको कारणले गर्दा चाहिँ त्यहाँ गत 3-4 वर्ष अगाडि त कागबेनीमा ठूलो फ्लड आएर त्यहाँ प्रभाव पनि पार्यो. मनाङकै ताल क्षेत्रहरू चाहिँ बारीबाट धेरै चाहिँ क्षतिग्रस्त स्थिति भयो, धारापानी क्षेत्रहरू. त्यो उनीहरू चाहिँ हाम्रो चाहिँ अब क्लाइमेट चेन्ज अथवा जलवायु परिवर्तनले पारेको प्रभावबाट पनि प्रत्यक्ष चाहिँ मनाङ मुस्ताङका भागहरू र हिमाली जिल्लाहरूका भागहरू चाहिँ हामी चाहिँ अत्यन्तै तापक्रम बढ्दा पनि चाहिँ त्यो ब्लास्टिङ हुने, हिमतालहरू ब्लास्टिङ भएर चाहिँ हुने क्षतिहरू पनि एकातिर छ भने अर्कोतिर तपाईँको चाहिँ हाम्रो चाहिँ भूभागको लेन्स चाहिँ जुन कमजोर छ त्यो कमजोरको कारणले लेन्सलाई त पहिरोहरू पहाडीहरूको सम्भावना पनि गण्डकी बढेको छ, तीव्र देखिन्छ अहिले.
0: तयारीको सन्दर्भमा हेर्दाखेरि विगतको वर्षको तुलनामा चाहिँ यो वर्ष चाहिँ के फरक छ?
1: अहिले चाहिँ विशेष गरी के राखेको छ भने अहिले हामी गण्डकी प्रदेशका सबै जिल्लाहरूले चाहिँ जिल्ला स्तरीय विपद पूर्व तयारी तथा प्रतिकारी योजना तयार गरेका छौँ. 11 जिल्लामा चाहिँ तपाईँको विपद पूर्व तयारी तथा प्रतिकारी योजना तयार गरेका छ र मनसुन अवधिमा चाहिँ आवश्यक समन्वयको लागि भनेर सबै जिल्लामा विभिन्न सम्पर्क व्यक्तिहरूको विवरण चाहिँ तयार गरिरहेको छ. यदि इमर्जेन्सी आइहाल्यो भने, डिजास्टर भयो अथवा मौसम विज्ञानले चाहिँ गत 24 घण्टामा ठूलो पानी पर्छ भन्ने आकलन गर्यो भने सम्पर्क कसरी गर्ने, त्यहाँको अवस्था जानकारी कसरी गर्ने भन्ने सम्पर्क व्यक्ति चाहिँ पनि तोकिएको छ. र विभिन्न विपद परिसकेको अवस्थामा चाहिँ विभिन्न टिमहरूको चाहिँ स्थापना गरेको छ अहिले. जस्तै खोज त दार्जिलिङ कसले लिड गर्ने, होइन, एसेसमेन्टको लागि अथवा पहिचानको लागि कसले लिड गर्ने, तत्काल रेस्पोन्सको लागि कसले लिड गर्ने, फर्स्ट एडको लागि कसले लिड गर्ने भन्ने हिसाबको चाहिँ पनि विभिन्न चाहिँ टिमहरू जुन हामी चाहिँ रेस्पोन्स टास्क टिम भनेर भन्छौँ अङ्ग्रेजीमा, त्यस्तो टिमहरू चाहिँ गठन गरेका छ. त्यो कारणले गर्दाखेरि हामी टाइमली चाहिँ इन्फर्म हुन सकिने अवस्था पनि छ र तत्काल रेस्पोन्स गर्न सकिने अवस्था पनि छ.
0: हजुर, यही कुरामा चाहिँ जस्तै कतिपय अवस्थामा हामी कहाँ एकदमै समन्वयकै अभाव थियो, होइन, त्यो चाहिँ तपाईँ त लामो समयदेखि विपदको क्षेत्रमा हुनुहुन्छ सर, त्यो चाहिँ कतिको छ समन्वय?
1: अब जिल्लाहरूले चाहिँ जिल्ला विपद व्यवस्थापन समिति जुन प्रमुख जिल्ला अधिकारीको समन्वयकर्तामा हुन्छ उहाँले एउटा बैठक चाहिँ बोलाउनु भएको छ अहिले र समन्वयको लागि चाहिँ प्रयास चाहिँ गर्नुभएको छ. अब प्रदेश सरकारबाट चाहिँ प्रदेश स्तरीय विपद व्यवस्थापन को लागि हामी प्रदेश स्तरीय विपद व्यवस्थापन पूर्व तयारी योजना बनाउन सकेको अवस्था चाहिँ छैन. अहिले चाहिँ अस्ति पनि हामी एउटा चाहिँ एडभोकेस गरिरहेको छौँ हामीले पनि, अब प्रदेश स्तरकै हाम्रो विपद व्यवस्थापन पूर्व तयारी योजना र प्रतिकार योजना चाहिँ निर्माण गर्नुपर्छ. यसको लागि हामी सबै जिल्लाहरूबाट इन्फर्मेसन लिएर चाहिँ यो काम गर्नुपर्छ.

0: र नेशनल सरकारबाट संघीय सरकारबाट बनेको जुन मनसुन प्रिपेयरनेस प्लान छ त्यसकै आधारमा बेसमा रहेर हामी प्रदेश स्तरीय मनसुन प्रिपेयरनेस प्लान पनि बनायौं भने र प्लान वेमा हामी रेडी भयौं भने तपाईँको प्रिपेयरनेस बढी इफेक्टिभ हुन सक्छ, नत्र भने के हुन्छ आयो आयो आयो आयो ल बाढी आउने भयो अरे भन्ने हुन्छ, त्यसको आधारमा दौडिँदाखेरि चाहिँ खासै त्यति चाहिँ इफेक्टिभली चाहिँ हामी रेस्पोन्स गर्न सकेको अवस्था हुँदैन र समुदायलाई पनि सचेतना पहिला नै अबबाटै सचेतना गराउनुपर्छ कि मनसुनको कमसेकम प्रक्षेपणलाई समुदायले एडेप्ट गर्न सकोस् कि होइन, अब खेतीबालीको कुराहरू छ तपाईँको नट ओन्ली ह्युमन लाइफ मात्रै मानिससँग जोडिएको आर्थिक कुराहरू हुनसक्छ, सामाजिक सांस्कृतिक विषयका कुराहरू हुनसक्छन्, यी सबै कुराहरू हामी त अब कृषिमा निर्भर समुदाय छ होइन, पानी कम पर्दाखेरि अहिले पानी कम पर्ने गर्दछ भन्दा भन्ने आग्रह गरिरहेको छ, अब चाहिँ अलिकति ड्राई सिजनबाट पनि एडेप्ट हुने खालको प्लान्टहरूको बिउहरू चाहिँ कम्युनिटीलाई अहिलेबाट अब चाहिँ धान रोप्नेको बिउ राख्ने समय छ भने अहिले नै त्यो ड्राई सहन सक्ने धानलाई कसरी चाहिँ प्रमोट गर्न सकिन्छ त्यो इन्फर्मेसनहरू कम्युनिटीमा टाइमली नै दिन सकियो भने यसबाट हुने क्षतिलाई चाहिँ हामी चाहिँ त्यही अवस्थामा चाहिँ काम गर्न
1: सक्छौँ। हजुर, स्थानीय तहहरूले चाहिँ पूर्व तयारीमा कतिको काम गरेको पाउनु भएको छ?
0: हो, अब नेपालमा अहिले तपाईँको नेपालको संविधानले पनि स्पष्ट चाहिँ विपद व्यवस्थापनमा तिनवटै सरकारको भूमिकालाई चाहिँ प्रमुख भूमिकाको रूपमा ल्याएको छ, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार। अझ बढी भूमिका स्थानीय सरकारकै छ, किनभने डिजास्टरमा एउटा के भनिन्छ भन्नुहुन्छ भने फर्स्ट रेस्पोन्स फ्रम कम्युनिटी सेल्फ भन्छ अङ्ग्रेजीमा, कम्युनिटीले नै आफ्नो पहिलो रेस्पोन्स नै गर्नुपर्छ अथवा उसको पहिलो उद्धारकर्ता पहिलो रेस्पोन्सकर्ता भनेको उसको छिमेकी नै हो भने त्यो छिमेकी भनेको स्थानीय सरकार हो नि, त्यो स्थानीय सरकारले चाहिँ अहिले अब यस्तो छ स्थानीय सरकारमा विभिन्न संघ संस्थाहरू विभिन्न निकायहरू गरेर चाहिँ योजना बनाइदिने काम चाहिँ गरिरहेको छ मेरो आफ्नो अनुभवको आधारमा, तर स्थानीय सरकारले त्यसलाई ओन गर्न सकेको अवस्था चाहिँ छैन, त्यो प्लान के को लागि बनाइयो यसको रेस्पोन्सको लागि तयारी के गर्नुपर्छ, स्थानीय सरकारले अहिलेसम्म नै के जोड गरेको छ भने वार्षिक बजेट छुट्याउने तर तपाईँ के भने आगो लागि भएकोलाई राहत दिनको लागि होइन बाढीबाट प्रभावितलाई राहत दिनको लागि ओन्ली फर आफ्टर डिजास्टरको आस्पेक्टलाई मात्रै चाहिँ त्यो विपदलाई त्यसरी चाहिँ हेरिया छ, तर चाहिँ डिजास्टर पछाडिको चाहिँ म्यानेजमेन्ट भनेको धेरै एक्सपेन्सिभ हो, धेरै महँगो हो होइन, भनिन्छ 1:7 भनिन्छ, तपाईँको 1 रुपियाँ चाहिँ हामीले चाहिँ प्रिपेयरनेसमा लगानी गर्यौँ भने रेस्पोन्समा 7 रुपियाँ बढी खर्च हुनसक्छ अनि क्षति पनि भइसकेको अवस्था हुनसक्छ, त्यो हुनाले स्थानीय तहले पूर्व तयारी नै जोड दिनु पर्यो, पूर्व तयारी मनसुन पूर्व तयारी योजनाहरू स्थानीय सरकारले बनाउनु पर्यो र स्थानीय सरकारले त्यस्ता चाहिँ टास्क टिमहरू बनाएर 10 भोलिन्टियरहरूको टिम बनाएर सम्पर्क व्यक्तिहरूको सूची राखेर तत्काल रेस्पोन्स गर्ने अवधारणामा गयो भने धेरै अवस्थामा चाहिँ हामी चाहिँ यसको चाहिँ क्षतिलाई कम गर्न सक्छौँ र स्थानीय तहमा चाहिँ अबको अवस्था भनेको प्री मनसुनको फेजमा छौँ हामी, यो अवस्थामा भनेको सूचना सञ्चारको बडा महत्व छ, अहिले चाहिँ रेडियो सफलताले जुन कार्यक्रम आयोजना गरेर एकदम राइट टाइममा गरेका छ, यो के छ भने तपाईँको प्री इन्फर्मेसनले नै त्यो डिजास्टरको धेरै रिस्कलाई चाहिँ घटाउन सक्छ, यो समुदाय लेभलसम्म लाने भूमिका स्थानीय सरकारको चाहिँ हुनु पर्यो, स्थानीय सरकारले अहिले चाहिँ केही भएन भने तपाईँको एउटा हाते माइकको आधारमा अथवा टोलमा कुनै सामुदायिक बैठकहरू राखेर पनि सामुदायिक भवनमा भेला राखेर पनि यसको बारेमा सचेतना फैलाउने कामहरू गर्दै गयो भने र समुदाय स्तरको चाहिँ जोखिमको नक्साङ्कनहरू गर्दै गयो भनेर जोखिममा गएका घरधुरीहरू आइडेन्टिफाई गरेर चाहिँ अथवा पहिचान गरेर चाहिँ तिनीहरूको जोखिम चाहिँ पत्ता लगाउने काम गर्नेहरू भूमिका चाहिँ स्थानीय सरकारको चाहिँ ठूलो रहेको छ। हजुर, अहिले प्री मनसुनमा हामीले गर्न खोजेको के छ भन्नुहुन्छ भने हामी विभिन्न संघ संस्थाहरू र सरकारी निकायहरूसँग चाहिँ अहिले के स्रोत छ भनेर क्यापासिटी म्यापिङको कामहरू गरेका छौँ, एउटा हामी यदि डिजास्टर भइसक्यो भने हाम्रोसँग भएको स्रोत के छ अहिले र त्यो स्रोतलाई कसरी परिचालन गर्ने भनेर क्यापासिटी म्यापिङ गरेका छौँ, जस्तै रेडक्रसको यहाँ क्षेत्रीय गोदाममा अहिले 1500 परिवारलाई हुने चाहिँ गैर खाद्य सामग्रीहरू चाहिँ स्टोर छ, आइएनएफ नेपालको चाहिँ पोखरा स्थित गोदाममा हामी अहिले 800 परिवारलाई चाहिँ हुने चाहिँ तिरपाल ब्लाङ्केट र भाँडाकुँडाहरूलाई चाहिँ गैर खाद्य सामग्रीहरू यहाँ स्टोर गरेर राखेका छौँ र अरू विभिन्न संघ संस्थाहरूसँग पनि केही न केही छ, जस डिपिनेटको मेम्बर अर्गनाइजेसनहरूले पनि आफ्नो तरिकाले रोल प्ले गरिरहनु भएको छ, त उनीहरूले चाहिँ के छ भन्नुहुन्छ अब हामीसँग भएको स्रोतले चाहिँ यदि डिजास्टरबाट गण्डकी प्रदेशमा भएको क्षतिलाई कति कभरेज गर्न सक्छौ सक्दैनौ भन्ने कुराको विश्लेषण चाहिँ हामी अहिले चाहिँ गर्न लागिरहेको अवस्था चाहिँ छ। त्यसले के गर्छ भने भोलि पूर्व तयारीको अवस्थामा हामी कति लेभलसम्म छौ त भन्ने लेभलको सम्म चाहिँ हामी चाहिँ छलफल गरेको अवस्था
1: छ। यो भएपछि भनौँ न एक खालको ढुक्क हामीसँग यति छ भन्ने खालको
0: हुन्छ,
1: अपुग भएको माग पनि गर्न
0: सक्छौँ, अपुग भएको माग पनि गर्न सक्छौँ र हामी कति पद परिवारलाई हामी कभरेज गर्न सक्छौँ भन्ने कुराको आकलन पनि भयो। तर मेन कुरा यो प्री मनसुन फेजमा चाहिँ इन्फर्मेसन र कम्युनिकेसनको बढी महत्व छ, जहाँ समुदायलाई तपाईँको के गर्नु पर्यो भने अहिले त यति प्रविधि आइसकेको छ तपाईँको जल तथा मौसम विज्ञान विभागले हरेक तीन दिनको अहिले मनसुनको पिरियडमा हरेक एक दिनको मौसम फरकास्ट गर्छ उनीहरूले। आज एक दिन चाहिँ पानी कति पर्न सक्छ कुन कुन ठाउँमा पर्न सक्छ भन्ने अलर्ट मेसेजहरू जान्छ। अब रिभर बेसिन एरियामा चाहिँ त मोबाइलमा पब्लिकहरूको अलर्ट मेसेज नै जाने गराएको छ भनेपछि, तर त्यो समुदायले त्यो मेसेज हेरेर चाहिँ अरूलाई पनि डिसिमिनेट गर्ने र चाहिँ आफूले त्यो सूचना हेर्न मात्रै खोज्यो भने हामी अहिले चाहिँ मोबाइलमा फेसबुकहरू चलाउँछौँ विभिन्न ट्विटरहरू चलाइरहेछौँ भने त्योबाट पनि हामी इन्फर्मेसनहरू लिन सक्छौँ। समुदाय लेभलमा त्यो इन्फर्मेसन पुर्याउन सकियो भने अहिले हामी धेरै ठुलो हदसम्म क्षति चाहिँ कम गर्न सक्छौँ।
1: त्यो केही प्रयास भएको छ समुदायले आफै सचेत कसरी हुने त जस्तै हामी त छलफल गरिरहेछौँ, तर त्यो प्रभावित हुने त समुदाय
0: होइन,
1: कसरी सचेत बनाउने?
0: अहिले चाहिँ अब तपाईँको केही रिभर बेसिनहरूमा चाहिँ नेपाल टेलिकमसँग चाहिँ जल तथा मौसम विज्ञान विभागको समन्वयमा चाहिँ तपाईँको प्री मनसुन अलर्टहरू पनि जाने गरिरहेको छ मोबाइलमै घन्टी जाने, त्यो रिक्स एरियामा बसोबास गरेको हरदुरीको मान्छेहरूलाई होइन, अब यहाँ एक दिन ठुलो पाइ दिन मिलिमिटर पानी पर्दैछ तपाईँको घरहरूमा चाहिँ क्षति हुन सक्छ अलर्ट रहनु होला भन्ने अलर्ट मेसेज चाहिँ गएको छ। तर समस्या के भइरहेछ भन्नुहुन्छ भने मान्छेको एउटा चाहिँ समुदायको मान्छेले अलर्ट मेसेज हेरेको छैन, आफूले हेऱ्यो भने पनि त्यसलाई रमाइलोको रूपमा ल म्यासेज आएछ भनेर अर्को व्यक्तिले डिसिमिनेट गरेका छैन। त उनीहरू चाहिँ अपाङ्गता भएका व्यक्तिहरू प्रेग्नेन्ट वुमेनहरू ल्याक्टेटिङ वुमेनहरू जुन छन् जुन मोस्ट भल्नेबल ग्रुपमा हामी भन्छौँ उहाँहरूसम्म त्यो म्यासेज चाहिँ जान सकेका छैन। तर यदि डिजास्टर घटनाहरू भइहाल्यो अथवा मनसुनजन्य विपदको रूपमा अहिले बाढी पहिरोकै समस्या छ भने त्यो आइहाल्यो भने पनि त्यस्तो व्यक्तिहरूलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने स्थिति छ। त उनीहरूले स्थानीय सरकारले नै यसलाई चाहिँ बढीभन्दा बढी डिसिमिनेट चाहिँ गराउनु पर्यो, यसको इम्पोर्टेन्सको रूपमा चाहिँ लिएर जानु पर्यो। खालि विपद घटना भइसकेपछि राहसँग बोकेर जाने चाहिँ मात्रै भर्नु भएन, यसको लागि अहिले हामी यो टाइम राइट टाइम हो, यो टाइममा हामी स्थानीय सरकारहरूमा त्यो प्रयास हुनु पर्यो, प्रदेश सरकारले त्यो प्रयास गर्नु पर्यो र संघीय सरकारले अहिले एनडीआरएमले चाहिँ मनसुन प्रिपेरेन्स प्लान बनाएर चाहिँ अगाडि बढाइरहेछ। अलिक कम पानी पर्ने भन्दा पनि हामीसँग 2,26,661 पिपलहरू प्रभावित हुन सक्ने भन्ने आकलन गरेका छ नि, त उनीहरूले त्यो चाहिँ अब पानी कम पर्छ अरे भने ढुक्क गर्न सक्ने बस्न सक्ने अवस्था चाहिँ छैन अहिले।
1: हामीले के सामान्य रूपमा लिने गर्छौँ कि सबभन्दा धेरै जानकार त कहाँनिर के हुँदैछ भन्ने त त्यहीको स्थानीय बासिन्दालाई थाहा हुन्छ, तर उहाँको नलेजलाई हामीले अघि यहाँले अलर्ट भने जस्तै उसले केही भने पनि सुन्दैनौँ अथवा उहाँले यो त भइरहेको थियो नि भन्ने हिसाबले लिनुहुन्छ होला। एउटा सामान्य नागरिकले मनसुन अघि चाहिँ के तयारी गर्न सक्छ?
0: हो, एउटा सामान्य नागरिकले मनसुन अगाडि अहिलेको कन्डिसनमा हेर्नुहुन्छ भने एकदम राम्रो प्रश्न गर्नु हो। अहिलेको कन्डिसनमा हेर्नुहुन्छ एक नम्बरमा मनसुनको फर्कास्टलाई उसले चाहिँ एडेप्ट हेर्नु भयो होइन, यदि सम्भावना छ भने हेर्न सक्ने अवस्थामा हेर्नु पर्यो, यदि छैन त्यहाँ त्यस्तो समस्या छ भनेदेखि तपाईँको स्थानीय सरकारले चाहिँ त्यो मनसुन फर्कास्टलाई चाहिँ कम्युनिटी लेभलमा डिसिमिनेट गर्नु पर्यो र समुदायको मान्छेहरूको आफू रिभर बेसिन एरियामा बसेको छु भने यहाँ जति बेला पनि बाढी आउन सक्छ भन्ने तरिकाले चाहिँ प्री इन्फर्म चाहिँ समुदायको मान्छेहरू हुनु पर्यो र बाढी अहिले समस्या के भइरहेको छ भने बाढी पस्न सक्ने जुन भलहरू काट्न निश्चित टाइममा कटान नहुँदाखेरि एकै ठाउँमा त्यो ब्लास्टिङ हुने कामहरू भइरहेछ। तर प्री मनसुन टाइममा नै हामी निश्चित ठाउँमा भलहरू कटान गर्ने पानीलाई सानो सानो रूपमा फालिदिने बाहिर फालिदिने, यदि हामी नदी किनारमा छौँ भने चाहिँ सामान्य चाहिँ तपाईँको बालुवामा चाहिँ बोरामा बालुवाहरू राखेर हुनसक्छ ढुङ्गाहरू राखेर त्यसलाई चाहिँ त्यो रिक्स एरियालाई चाहिँ मिटिगेट गर्न सक्छौँ, पानीको भला बहावहरू छिर्ने ठाउँलाई चाहिँ मिटिगेट गर्न सक्छौँ, केही माटोहरू राखेर पनि त्यसलाई पुर्न सक्ने कामहरू गर्न सक्छौँ, स्थानीय सरकारले नै गर्न सक्छ स्थानीय घरले नै गर्न सक्छ र स्थानीय समुदायले आफ्नै घरको लेभलमा पनि प्रिपेयरनेस गर्न सक्छ सूचना लिने र आफ्नो बहुमूल्य चिजहरू चाहिँ एउटा संरक्षित ठाउँमा चाहिँ पानी आइहाल्यो भने पनि त्यसले नभिज्ने ठाउँमा प्लास्टिक कभरेज गर्छ, जस्तै जग्गाको धनी पूर्जाहरू हुनसक्छ, यस्तै नागरिकताहरू हुनसक्छ होइन, पासवर्ड हुनसक्छ, त्यसलाई सुरक्षित ठाउँमा राख्ने र समुदायका परिवारबीच बसेर चाहिँ बाढी आयो भने हामी चाहिँ कुन रूपमा कहाँ हो त हाम्रो सुरक्षित ठाउँ, हामी सुरक्षित ठाउँ जाने कहाँ हो, कसरी जाने र कसलाई कसले रेस्पोन्सिबल लिएर जाने, घरभित्र पनि तपाईँको सिनियर पिपुलहरू हुन सक्नुहुन्छ, वृद्ध वृद्धाहरू हुन सक्नुहुन्छ, उहाँहरूलाई कसले सपोर्ट गर्ने भनेर सामान्य लेभलमा घरमा छलफल गरियो भने पनि गो ब्याग भन्छ, गो ब्यागमा हामीले चाहिँ के ड्राई फ्रुटहरू पानीहरू पनि राख्न सक्छौँ, त्यो इमर्जेन्सी पर्दा त्यो ब्याग लिएर पनि जान सक्ने स्थिति हुनसक्छ। त्यस्तो किसिमको प्रिपेयरनेस, हाउस होल्ड लेभलको प्रिपेयरनेस गर्न सकियो भने पनि त इफेक्टिभ हुन्छ। तर नेपालकै कन्टेक्स्टमा हेर्दाखेरि हामी हाउस होल्ड लेभल भन्दा पनि कम्युनिटी लेभलको प्रिपेयरनेसमा पनि जान सकेको अवस्था चाहिँ छैन। तर कम्युनिटी लेभलकै प्रिपेयरनेस हामी समुदायबाट, हाम्रो समुदाय चाहिँ इन्ट्रेस्टिङ छ हेर्नुहोस्, आमा समूह छ, विभिन्न क्लबहरू छन् होइन, यी क्लबहरूले नै एउटा सङ्गठित बनाएर चाहिँ विपद प्रिपेयरनेसका कामहरू गर्यो भने एउटा प्रभावकारी तरिकाले यसको रेस्पोन्स गर्न सक्छ।
1: हजुर, यो विषयमा चाहिँ भनौँ न यही डिजास्टरकै क्षेत्रमा लामो समयदेखि काम गरिराख्नु भएको छ, जस्तै विदेशको हेर्दाखेरि र यहाँको तयारीको सन्दर्भमा हेर्दाखेरि के फरक पाउनुहुन्छ?
0: तपाईँको अब युरोपियन कन्ट्रीहरूमा त तपाईँको मौसम फरकास्टले धेरै कुराहरू ऊ गर्छ, आज पानी यदि पर्यो भने अब भूकम्पकै हिसाबले पनि उनीहरू हाई लेभलको प्रिपेयरनेसमा छन् होइन, नेपालमा भूकम्प भयो हामी मनसुनकै हिसाबले त उनीहरूको खासै क्षति हुने सम्भावना कमै छ। तर साउथ एसियामा ठूलो मात्रामा जनसङ्ख्या रहेको ठाउँ र अहिले बङ्गलादेश तपाईँको गएर पाकिस्तान अफगानिस्तानहरू पनि धेरै मौसम जन्य प्रकोपहरूबाट चाहिँ प्रभावित छन्, त्यहाँ पनि त्यो प्रभाव छैन। युरोपमा मैले देखेको चाहिँ के छ भन्नुहुन्छ भने उनीहरूको हाउस होल्ड लेभलको प्रिपेयरनेस प्लान छ, हाउस होल्ड लेभलमा त्यो हाई लेभलको अवेरनेस मेसेज छ कि म अघि पनि भने तपाईँलाई युकेमा चाहिँ तपाईँको अब 98% पानी पर्दैन भन्दा पनि मान्छेहरू छाता लिएर हिँडिरहेको छ, किन लिएर हिँड्नु भन्दाखेरि 2% सम्भावना छ नि त, त्यति लेभलको प्रिपेयरनेस छ होइन। अब हाम्रो यहाँ चाहिँ 35-45% आक्रमण गर्ने गरिरहेछौँ हामीले ग्लोबल्ली एनालाइसिस हेर्दाखेरि पनि, त्यो पनि अब मनसुन प्रिपेयरनेस हाम्रो धेरै परिरहेछ अहिले होइन, राडरहरू पनि हाई क्वालिटीको चाहिँ जडान भएको छ र प्रिपेयरनेस बुलेटिनहरू पनि निस्कन्छ अहिले, अब मनसुन सिजनमा हरेक दिनको बुलेटिन निस्कन्छ, त्यसलाई चाहिँ हामीले चाहिँ ख्याल गर्न सक्यो भने त्यो गर्न सक्छौँ। र अहिले विपदको अवधारणा भनेकै पूर्व अनुमानमा आधारित अवधारणा हो, अहिले हामीले गर्नुपर्ने त्यही नै हो अब, किनभने अब त हामी चाहिँ डिजास्टर भइसके पछाडि होइन कि, पूर्व अनुमानको आधारमा चाहिँ हाम्रो प्रिपेयरनेस चाहिँ हुनु पर्यो, पूर्व अनुमानको आधारमा हाम्रो चाहिँ तयारी चाहिँ स्पष्ट हुनु पर्यो र समुदायलाई सचेत गराउनु पर्यो, त्यो भयो भने धेरै हदसम्म क्षति कम गर्न सकिन्छ। अहिले हामीले चाहिँ जोड गर्नुपर्ने त्यही भएर अहिले डिजास्टर रेस्पोन्स भन्दा पनि तपाईँको एन्टिसिपेटरी एक्सन फर डिजास्टर रिस्क रिडक्सन भनेर भन्छ, एन्टिसिपेटै गर्ने हो, एन्टिसिपेटको आधारमा चाहिँ समुदायलाई चाहिँ तयारी अवस्थामा गर्ने हो, एन्टिसिपेट गर्दाखेरि फ्लड आएन अथवा चाहिँ मनसुनले विपद भएन भने कम्युनिटी फेरि ब्याक हुन्छ आफ्नो कम्युनिटीमा होइन, त्यो सेफ स्थितिमा चाहिँ आउन सक्छ, त्यसलाई नै प्रायोरिटी गर्नु।
1: हजुर, ठ्याक्कै अहिले त कस्तो पनि भयो भने खोला किनारमा मात्रै बाढी पस्छ भन्ने पनि भएन, अस्ति मात्रै होइन पोखरामै पुरै रोडमा चाहिँ स्कुटरहरू बाइकहरू बगाएको अवस्था देखिएको थियो, त्यहाँ मान्छे परेको भए नै बगाउँथ्यो, आज केही वर्ष अगाडि त घटना पनि भयो होइन, रोडमै हिँड्ने क्रममा मान्छे नालामा परेर होइन ज्यान गएको घटनाहरू पनि हामीले सुनेका हौ। यो अवस्थामा जस्तै परिवारले अपनाउनु पर्ने, प्रत्येक परिवारले अब मनसुन भयो यो सम्भावना हुन सक्छ भनेर अपनाउनु पर्ने न्यूनतम सावधानी चाहिँ के हुन सक्छ?
0: अब पोखराको सन्दर्भ उठाउनु भयो तपाईँले, पोखराको सन्दर्भमा के छ भन्नुहुन्छ भने अब धेरै सिटीहरूमा के गर्ने गरेको छ भने प्री मनसुन ड्रेनेज म्यानेजमेन्ट भन्छ कि, मनसुन आउनुभन्दा अगाडि नै हाम्रो ड्रेनेजहरू त ब्लगिङ भएको हुन्छ नि होइन, नालाहरू ब्लगिङ हुन्छ भने नालाहरू खोल्दिने प्री मनसुनको प्रेरणा हो, त्यो स्थानीय सरकारको चाहिँ ठुलो भूमिका हुन्छ त्यसमा, स्थानीय सरकारले चाहिँ अब अहिलेको समयमा सबै नालाहरू ब्लकिङ भएको नालाहरू सबै खोलिदियो होला, सडकमा पानी आउनु पाउँदैन हेर्नुहोस् होइन, हाम्रो त के छ भने मनसुन आओस् कि नआओस् कि नाला चाहिँ एजिटिजमा छ अनि ब्लकिङ भयो, जिरोमा देखिरहेको थियो अस्ति होइन, अब उता यो अमर सिंहतिर तारै देखाइरहेको थियो मान्छेहरूले, अनि त्यस्तो कन्डिसन छ, त्यसलाई प्री मनसुन ड्रेन म्यानेजमेन्टको रूपमा स्थानीय तहले वडाले पनि गर्न सक्छ कि यो काम होइन, टोल सुरक्षासँगतिर पनि गर्न सक्छ, तर हामी के छ भने अब जो चाहिँ यो मान्छेले यो आएपछि बाढी आयो भन्दा चाहिँ छिटोभन्दा छिटो त्यसलाई डिसिमिनेट गर्न तयार छ, तर त्यसको बारेमा सोचिरहेको छैन। तर घर लेभलबाट अहिले हामी पोखराकै कन्डिक्सनमा हिँड्दा पनि अब तपाईँको क्लाइमेट चेन्जले गर्दा पानीको इन्टेन्सिटी र भोल्युममा पनि डिफरेन्ट देखिरहेछ होइन, पानी स्वस्थ पर्ने अनि फेरि ब्लक हुने रोकिने, एकैछिन ठुलो पर्ने रोकिने, त्यो पानी एकदमै रिस्क हो डिजास्टरको गइन्तव्यबाट होइन, यसको इन्टेन्सिटी पनि फरक छ र भोल्युममा पनि फरक आइरहेछ, त्यो हुनाले चाहिँ हामीले चाहिँ अब मनसुन आज कति पर्छ पर्दैन, ठुलो पानी भएको बेलामा बाहिर ननिस्किने अत्यावश्यक कामहरू बाहेक रिभर एरियाहरूतिर नजाने होइन, अहिले त प्री मनसुन टाइम भनेको चट्याङको पनि टाइम हो हेर्नुहोस् होइन, प्री मनसुन टाइममा चट्याङको टाइम हो, यो चट्याङबाट बस्नको लागि पनि हामी चाहिँ करेन्ट प्रवाह हुने चिजहरूमा चाहिँ बढी मुभमेन्ट नगर्ने, पानी नचलाउने, होइन अग्लो रुखहरू मुनि नबस्ने, अब खेतीबारीमा काम नगर्ने त्यस्तो अवस्थामा भयो भने पनि योबाट बच्न सकिन्छ। यो मौसम भनेको हामीले चाहिँ चट्याङको मौसम भयो, तपाईँको ड्रेनेज म्यानेजमेन्टको मौसम भयो र प्रिपेयरनेसको टाइम हो, हामी जस्ट 15 डेज 20 डेज मात्रै बाँकी छ। यो अवस्थामा यो गर्यो र कम्ती टाइममा डिस्ट्रिब्युट गर्यौँ भने हाउस होल्ड लेभलमा पनि प्रिपेयरनेस बढाउन सकिन्छ।
1: यही अवस्थामा हामीसँग भएको स्रोत र साधन बजेट
0: पर्याप्त डिजास्टरमा त बजेटै वास्तवमा अलिकति भयो जस्तो लाग्दैन मलाई त हेर्नु होइन, यहाँ त कस्तो हो भने नगरपालिकामा पोखरा महानगरपालिका बारम्बार भनिरहेको छ त्यहाँ आकस्मिक इमर्जेन्सी अपरेसन सेन्टरै छैन होइन, एउटा व्यक्ति दुईजना व्यक्ति डिजास्टर युनिट भनेर राखेको छ, त्यो इमर्जेन्सी अपरेसन सेन्टर भनेको डाटा ब्याङ्कको रूपमा सूचना प्रवाह हुनु पर्यो, रेगुलर तपाईँको त्यहाँ सूचना आउनु पर्यो, त्यो सूचनाले कम्युनिटी लेभलमा चाहिँ फ्लो हुनु पर्यो अनि होइन, त्यो प्रकृति नै हामी बनाइरहेको अवस्थाहरू छैनौँ। बजेट चाहिँ भनेको खालि के छ भन्नु छ भने रेस्पोन्स केन्द्रित बजेट छ होइन, 2-4 लाख, 5 लाख, 10 लाख, 20 लाख छुट्टाएको छ नि स्थानीय तहले पनि, तर त्यसलाई किन भन्दाखेरि डिजास्टर भयो भने राहत दिनको लागि, राहत दिनको लागि मात्रै भयो, हुँदै हुँदैन यो लेभलको। प्री मनसुन त तपाईँको अहिले नगरपालिकाले प्रदेश सरकारहरूले प्री मनसुन वर्कसपै राख्नुपर्छ होइन, प्री मनसुन वर्कसप राख्नु पर्यो र प्री मनसुनको बारेमा बोर्ड डिस्कसन गराउनु पर्यो, पूर्व तयारी चाहिँ हरेक तहमा चाहिँ पूर्व तयारीको सम्पर्कहरू चाहिँ यहाँ हुनु पर्यो, रेडियो प्रोग्रामहरूबाट, इमर्जेन्सी अपरेसन सेन्टरहरूबाट त्यस्तो खालको मेसेजहरू फ्लो भइरहनु पर्यो जसले चाहिँ कम गर्न सकिन्छ। हामी के गरिरहेको छौँ भने हेलिकप्टर तयार गर्ने र चाहिँ रेस्पोन्स कसरी गर्ने भन्नेतिर चाहिँ बढी फोकस छौँ, तर रेस्पोन्स प्रिपेयरनेसमा त्यो पनि आवश्यकता छ, तर चाहिँ बढी हामी प्रिपेयरनेस फोकस चाहिँ हुनु पर्यो जसले चाहिँ के भने कम्युनिटी आफैलाई रेजिलियन्स हुनको लागि, कम्युनिटी आफै उत्थानशील समुदाय हुनको लागि चाहिँ त्यो चाहिँ अग्रसर होस् भन्न सकिन्छ। अब कम्युनिटीको रेजिलियन्स त हरेक कम्युनिटीको फरक फरक हुनसक्छ होइन, त्यो लेभल अफ रेजिलियन्स फरक फरक हुन्छ, त्यो लेभल अफ रेजिलियन्सलाई आइडेन्टिफाई गरेर अनि हामी चाहिँ रिस्क रिडक्सन प्लानहरू प्रिपेयरनेस प्लानहरू बनायौँ भने एक्चुअली कम्युनिटीको चाहिँ यसलाई एड्रेस गर्न सक्छ।
1: हजुर, भनेपछि तिनै तहको सरकारको तयारी चाहिँ सन्तोषजनक
0: छैन, अहिले चाहिँ संघीय सरकारले केही न केही सन्तोषजनक देखाइरहेको छ, मनसुन प्रिपेयरनेस प्लानहरू बनाएर अलि रेडिनेस बनाइरहेछ भने जिल्ला स्तरमा पनि यो कास्कीमाको हकमा त के छ भन्नुहुन्छ भने हामी निरन्तर विपद नपरेर हो कि थाहा छैन मलाई, तर चाहिँ तपाईँको डिजास्टर प्रोन डिस्ट्रिक्ट चाहिँ हो, तर चाहिँ त्यति बहस हुने त्यति छलफल हुने गरेको चाहिँ पाइँदैन होइन, जुन चाहिँ तपाईँको हामीले फ्लडलाई मात्रै डिजास्टरको रूपमा लिइरहेछौँ भने भूकम्प नेपालको एक नम्बर डिजास्टरको रूपमा छ, अहिले मनसुनको अगाडि त हामीले छलफल हुनै पर्यो होइन, अब मनसुन सुरु हुँदैछ, हामी त मनसुन प्री मनसुन भने पनि अहिले मनसुन सिजनकै फिलिङ गरिरहेछौँ, दिनदिनै पानी परिरहेको छ हेर्नु, भनेपछि यस्तो अवस्थामा त मोर डिस्कसनको रूपमा ल्याउनु पर्यो र छलफल गरेर यसको प्लान वेमा चाहिँ हामी काम गर्यौँ भने केही हदसम्म यसको जोखिमलाई कम गर्न सक्छ।
1: यो विपद व्यवस्थापनका नीतिहरू कार्यान्वयनको अवस्था चाहिँ
0: हजुर, अब विपद जोखिम व्यवस्थापन एन चाहिँ छ र अहिले चाहिँ त्यो एनले चाहिँ केही हदसम्म चाहिँ कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ, एनले इफेक्टिभ नै कार्यान्वयन भएको छ संघीय सरकारबाट पनि केही हदसम्म, र त्यो एनको अवधारणालाई चाहिँ तपाईँको स्थानीय सरकार र प्रदेश सरकारसम्म पनि आफैले एन बनाउन सक्ने चाहिँ अधिकार दिएको छ कि संविधानबाटै, अथवा त्यो विपद व्यवस्थापन एनबाटै स्थानीय सरकारले आफ्नै एनबाट कामहरू पनि सक्छ होइन, प्रदेश सरकारले गर्न सक्छ, तर त्यसलाई त्यो एनको रूपमा स्थानीय तपाईँलाई भन्नु भने लोकलाइज को इन्डिजिनियस प्र्याक्टिसलाई लिएर हामी चाहिँ योजना बनाउनु पर्यो होइन, माथिबाट बनाएको योजना त्यो कम्युनिटीलाई फिट नहुन सक्छ, त्यो उनीहरू स्थानीय समुदायकै अवस्थामा स्थानीय समुदायकै भल्नरेबिलिटी म्यापिङ गरेर त्यसको रिस्क आइडेन्टिफाई जोखिमहरू आइडेन्टिफाई गरेर त्यसको आधारमा बनाएको प्लानले चाहिँ इफेक्टिभ काम गर्न सक्छ, नत्र भने माथिबाट यो रिस्क छ यो भल्नरेबिलिटी छ भन्ने बेलाको प्लान चाहिँ काम नहुन सक्छ, प्रभावकारी नहुन सक्छ। तपाईँको एउटा म मकवानपुरमा काम गर्दाखेरि एउटा उदाहरण छ, तपाईँको बाढी आयो भन्दाखेरि झोलिङ्गामा सुतेको सानो नानी छोडेर चाहिँ मकै पिन्ने जाँतो लिएर इभाकेट प्लेसमा एउटा बाल जानुभयो, त्यो त सिस्टम त मेकानिजम त डेभलप गरियो तर कम्युनिटीमा त्यो प्र्याक्टिस भएन, यस्तो अभ्यासहरू पनि गर्नु पर्यो, अभ्यास गर्नु पर्यो प्री मनसुनको फेजमा यदि आइहाल्यो भने कसरी गर्ने अभ्यास गर्नु पर्यो, कम्युनिटीलाई मोर सचेत गराउनु पर्यो, यी कामहरू हाम्रो तर्फबाट चाहिँ हुन सकेको अवस्था चाहिँ छैन। त्यो अवस्था स्थानीय तहमा पनि छैन र प्रदेश सरकारमा पनि छैन, यसलाई बढी चाहिँ गर्नुपर्ने अवस्था चाहिँ छ।
1: हजुर, हामी प्रयास गर्दाखेरि पनि त्यो स्थानीय सरकारको प्रदेश सरकारको सपोर्टै पाइरहेको छैन। मिडिया मार्फत यो विपद व्यवस्थापनको विषयमा, विपद त जति बेला पनि जे पनि हुन सक्छ नि, तर विषयमा निरन्तर गर्नपर्ने जरुरी छ समुदाय स्तरमा पुर्याउनको लागि। सबभन्दा प्रभावकारी माध्यमै सरले भनिसक्नुभयो इन्फर्मेसन र कम्युनिकेसन कुरा हो होइन, त्यो खालको चाहिँ बुझाइ नै बुझाउन नसकेको हो कि हाम्रो प्रयास चाहिँ सफल हुन सकिरहेको छ।
0: अहिले चाहिँ अब प्रदेश सरकारले नि मनसुनको लागि छलफल गर्ने भन्ने कुरा गरेको थियो अस्ति चाहिँ होइन, रेडकससँग गराएको छ। त्यो हुनाले अब हामी चाहिँ तपाईँ रेडियो प्रोग्रामहरूलाई अझै बढी जोड्नु पर्यो, किनभने यो अवस्थामा त सञ्चारको महत्वपूर्ण भूमिका हो। समुदायमा तपाईँको मौसम पूर्वानुमानले विज्ञान पूर्वानुमान विभागले चाहिँ प्रक्षेपण गरेको इन्फर्मेसनलाई त तपाईँको समुदायसँग पुर्याउने त सञ्चार माध्यम नै हो होइन। तपाईँ त्योसँग सञ्चार माध्यमलाई जोड्नु पर्यो। अब म पनि विभिन्न मिडिया फोरमहरूमा यो कुरा एडभोकेट गरिरहेको छु, सञ्चार माध्यमलाई हामी चाहिँ सँगसँगै लिएर जाउँ भन्ने हिसाबले रेडियो प्रोग्रामहरू, जुन रेडियो सफलताले त मैले धेरै हदसम्म धेरै प्रयास गरेको पाउँछु, यो चाहिँ डिजास्टरको हकमा चाहिँ यो पनि राइट टाइममा तपाईँले यो प्रोग्राम राख्नु भएको छ। तपाईँ चाहिँ यसलाई अझ बढाउनु पर्ने अवस्था चाहिँ छ, एकदमै कमजोर छ हाम्रो यो स्थिति।
1: त्यो सँगसँगै सर, जस्तै तपाईँहरूले बैठकमै कतिपय अवस्थामा सञ्चार क्षेत्रको तर्फबाट प्रतिनिधित्व गर्दैमा आफै पनि तपाईँहरूमा थिए होइन, जस्तै विशेष समूह बालबालिका ज्येष्ठ नागरिक महिलामा पनि फेरि गर्भवती महिलामा होइन, त्यो हामीले तयारी गर्दाखेरि त त्यो समुदायमा कस्ता व्यक्तिहरूको बसोबास छ भन्ने हामी पहिल्यै
0: पहिल्यै पहिचान गर्नुपर्छ। तपाईँको अपाङ्गता भएका व्यक्तिहरू हुनसक्छ, गर्भवती महिलाहरू, अब दुध खुवाउने ल्याक्टेटिङ मदरहरू होइन, बच्चालाई, अनि सिनियर सिटिजन वृद्ध वृद्धाहरू हुन सक्छन्। यी व्यक्तिहरूलाई के भने विपदको हिसाबले बढी संकटसँग अवस्थामा बढी जोखिममा रहेका व्यक्तिहरू, त्यसको डिजास्टर आइहाल्यो अथवा फ्लड आयो ल्यान्डस्लाइड आयो भनेदेखि पहिलो प्रभाव पार्ने व्यक्तिहरू उहाँहरू नै हो। भनेपछि उहाँहरूको आइडेन्टिफाई गरेर होइन, हाउ मेनी पिपल्स आर देयर, कति पिपलहरू त्यहाँ छ त, त्यो पिपलहरू होइन कति छ, त्यो आइडेन्टिफाई गरेर त्यसलाई मोर प्रायोरिटी बेसमा चाहिँ राख्नुपर्छ। नत्र भने किनभने तपाईँको डिजास्टरबाट हुने घटनामा डेथ भएको रेसियो हेर्नुहुन्छ भने यो वर्गको संख्या चाहिँ बढी छ कि, किनभने उहाँहरू तत्काल निस्केर भाग्न सक्नुहुन्न। अब अर्ली वार्निङ मेसेज गऱ्यौँ हामीले, पूर्व सूचनाको बडा स्थापना गऱ्यौँ, जसले कान सुन्नुहुन्न उहाँबाट तपाईँको सूचना लिन सक्नुहुन्न, उहाँले उहाँलाई कुन डिभाइसबाट सूचना दिने हो होइन। त्यस्तो कुराहरूलाई इन्क्लुसिभ डिजास्टर रिस्क रिडक्सनको अवधारणा अथवा इन्क्लुसिभ अर्ली वार्निङ मेसेजको अवधारणाहरूमा चाहिँ हामीले इन्क्लुड गरेनौँ भने त्यो व्यक्तिहरूको जुन राइट हो बाँच्न पाउने, डिजास्टरबाट रिस्क मिटिगेट गरेर जुन रेजिलियन्स कम्युनिटीमा बस्न पाउने अधिकार छ, त्योबाट उहाँहरू वञ्चित भएको हुनुहुन्छ र त्यसलाई प्रायोरिटी दिनुपर्छ। हामी चाहिँ गरेका छौँ केही कामहरू, तर त्यस्तो अब राम्रो सोचेकै छैनौँ, त्यो चाहिँ समस्याको रूपमा देखिरहेको छ।
1: अहिले तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
0: अहिले मैले देखेको अब चाहिँ संघीय सरकारले मनसुन प्रिपेयरनेस प्लान डेभलप गरिसकेका छ, अब प्रदेश सरकारले पनि गण्डकी प्रदेशको मनसुन प्रिपेयरनेस प्लान तयार गर्नु पर्यो र मनसुन प्रिपेयरनेस प्लान तयार गर्ने क्रममा विभिन्न संस्थाहरू, विभिन्न सञ्चारका माध्यमहरू हुनसक्छ, सबैलाई बोलाएर चाहिँ एउटा वृहत छलफल वर्कसपहरू गरेर यो प्लान तयार गर्नु पर्यो र प्रदेश स्तरीय विपद पूर्व तयारी योजना पनि तयार गर्नु पर्यो र त्यसमा के हुन्छ भने सबै कुराहरू म्यापिङ गर्छौँ हामीले र मोर रिक्स पिपुलहरू, मोस्ट भल्नेबल पिपुलहरू कहाँ छौँ, रिक्स एरिया गण्डकी प्रदेशको कुन कुन एरिया हो, त्यहाँ रिक्स प्रिपेयर डिजास्टर पर्यो हामीले के गर्ने, स्रोत कहाँ छ, सबै कुराहरू त्यहाँ प्लान गर्ने हुनाले चाहिँ त्यो पक्षलाई चाहिँ हामीले चाहिँ तत्कालै प्रदेश सरकारले त्यो गर्नुपर्छ। तपाईँ हामी सबैले यो रेडियो प्रोग्रामबाट पनि मैले प्रदेश सरकारलाई आह्वान पनि गर्छु, यो तत्काल गर्नुपर्ने कामहरू छ र यसरी गऱ्यौँ भने हामी यो हदमा यो प्रदेशमा चाहिँ केही हदसम्म चाहिँ यहाँको जोखिमलाई कम गर्न सक्ने प्रयास नै रहन्छ। स्थानीय सरकारले त तपाईँको अहिले चाहिँ अब स्थानीय सरकारले संघीय सरकारबाट एउटा चाहिँ योजना निर्माण गर्नुपर्ने हुन्छ, जुन लोकल डिजास्टर एन्ड क्लाइमेट रेजिलियन्स प्लानिङ अथवा फ्रेमवर्क भन्छ, त्यो प्लानको आधारमा चाहिँ मनसुनलाई आकलन गरेर चाहिँ एकदमै तपाईँको मनसुन टार्गेट चाहिँ रेस्पोन्स होइन कि प्रिपेयरनेस टार्गेट चाहिँ प्रिपेयरनेस टार्गेट र रेस्पोन्स प्रिपेयरनेस पर रेस्पोन्स गर्यो भने स्थानीय सरकारले गर्न सक्छ र स्थानीय सरकार अहिले चाहिँ अब यो मनसुनको पिरियडमा चाहिँ मिठै गरी जलवायु मौसम विज्ञानको इन्फर्मेसनमा चाहिँ बढी चाहिँ डे टू डे अपडेट हुनु पर्यो र समुदायलाई त्यो मेसेज चाहिँ फ्लो गर्नु पर्यो. गत साल नै तपाईँको मौसम फरकास्टको आधारमा धेरै नाइट बसहरू चल्न बन्द गर्यो नि त, ठुलो क्षति कम गर्न सक्यौँ हामीले होइन. त्यो कुराहरू स्थानीय सरकारले गर्न सक्छ, प्रदेश सरकारले गर्न सक्छ. तिन दिन ठुलो पानी पर्छ भनिरहेछ अनि फेरि त्यो रेगुलर कम्युनिटीलाई छोडिरहेछौँ हामीहरू होइन, भन्दै त्यहाँबाट क्षति हुन सक्ने चान्सहरू हुनसक्छ. त्यो फरकास्ट बढी रिलायबल हुँदै आइरहेछ अहिले, रिलायबल पनि छ होइन, हामीले रिलायबलै मान्नुपर्छ यतिको. त्यसको आधारमा चाहिँ हाम्रो प्रिपेरनेसका कन्सेप्टहरू, कम्युनिटीमा जान सक्ने मेसेजहरूलाई स्थानीय सरकारले चाहिँ निरन्तर चाहिँ फलो गर्ने र स्थानीय तहमा चाहिँ विपद व्यवस्थापन सम्बन्धी जानकारी गराउने, विभिन्न टास्क टिमहरू गठन गर्ने र टास्क टिमहरूलाई चाहिँ अहिले चाहिँ के छ भने त्यो टास्क टिममा ट्रेन भोलिन्टियरहरूलाई मेसेज पठाएर ऊ चाहिँ 3 महिना त्यहाँ त्यो एरियामा बस्छ कि बस्दैन होइन, ऊ त्यहाँ हामीले खोजेको बेला उपलब्ध हुन्छ हुँदैन, ती कुराहरू पनि रेकर्डिङ गर्ने, राख्ने, म्यापिङ गर्ने कामहरू स्थानीय सरकारले चाहिँ गर्न सक्छ.
1: हजुर, यो यो वर्षको मनसुनलाई ध्यानमा राख्दै चाहिँ तपाईँले आम नागरिकलाई चाहिँ के सन्देश दिनुहुन्छ?
0: अहिले चाहिँ एकदम राम्रो प्रश्न गर्नुभयो. अहिले चाहिँ सबैभन्दा यो मनसुनमा चाहिँ 2-3 कुराहरू छ. एउटा चाहिँ पानी अलिकति कम पर्ने हुनाले अहिले हामी चाहिँ अब अलिक सुक्खा सहने खालको चाहिँ खेतीबारीलाई पनि चाहिँ प्रमोट गरौँ, यदि इरिगेसन फेसिलिटी प्रशस्त नभएको ठाउँमा. समुदायलाई म त्यो भन्न चाहन्छु. र अर्को चाहिँ हरेक समुदाय स्तरको चाहिँ बनाउन सकिएन भने पनि स्थानीय तह स्तरको चाहिँ विपद जोखिम व्यवस्थापन योजना चाहिँ तयार गरौँ र विभिन्न टास्क टिमहरू गठन गरौँ र समुदायको इभ्याकुएट प्लेसहरू, इमर्जेन्सी पर्दा हामी जाने ठाउँ कहाँ हो, इभ्याकुएट रुटहरू कुन रुट जाने हो होइन, र अपाङ्गता भएका व्यक्तिहरू हुन सक्छन् अथवा जुन हामी सती संकटासन्न ग्रुप भन्छौँ त्यो ग्रुपलाई कसरी चाहिँ प्रिपेयरनेसको कन्सेप्टबाट रिस्क मिटिगेसनको आधारमा चाहिँ लिएर आउने, उहाँहरूलाई कसरी प्रायोरिटी दिने भन्ने पक्षलाई चाहिँ अहिले समुदाय स्तरमा फर्स्टमा अहिले गर्नुपर्ने काम यही हो प्री मनसुनको पिरियडमा. र प्री मनसुनको पिरियडमा यदि हामी 10-15 दिनभित्रमै यदि काम यो गर्न सक्यौँ भने मनसुन सुरु भइसके पछाडि नै हामी यसबाट हुने क्षतिलाई धेरै कम गर्न सक्छौँ.
1: सर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: हजुर, धन्यवाद भन्छु दुर्गाजी, तपाईँदेखि रेडियो सफलता टिमलाई, विशेष गरी यो विपद व्यवस्थापनको क्षेत्रमा तपाईँले ठूलो आवाज उठाइरहनु भएको छ. संचारको ठूलो चाहिँ भूमिका हुन्छ यसमा चाहिँ, हामी विभिन्न ठाउँहरूमा पनि यो कुरो एडभोकेट गरिरहेछौँ होइन. त्यो हुनाले चाहिँ अब रेडियो सफलता सँगसँगै अरू सञ्चार माध्यमहरूले पनि यस्ता कुराहरूलाई बिस्तारै बढावा दिँदै गयो भने हामी विपदका घटनाहरूबाट कम गर्न सक्छौँ. र मैले चाहिँ प्रदेश सरकार र स्थानीय सरकारलाई यो प्री मनसुनको टाइम जुन हामी 15-20 दिन बाँकी छ, यो समय एकदम गोल्डन टाइम हो, यसमा हामी चाहिँ धेरै पूर्व तयारीका कामहरू गरौँ र जसले अहिले आगामी आउने मनसुनबाट हुने क्षतिलाई चाहिँ कम गर्न सक्छौँ भन्ने कुरा राख्दै रेडियो सफलतामा चाहिँ आएर बोल्ने यो जल्दो बल्दो विषयलाई राइट टाइममा एकदम राइट प्लेसमा हामी डिस्कस गरेर जस्तो लाग्छ. आएर छलफल गर्ने मौका दिनुभएकोमा रेडियो सफलता टिमसँगै तपाईँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु.
1: धेरै धेरै धन्यवाद छ समयको लागि. आज हामीले छलफल गर्यौं विपद पूर्व तयारी सञ्जाल गण्डकी प्रदेशका संयोजक हरिबन्धु अर्यालसँग, जो अरू विषयलाई हामीले चाहिँ त्यति उठान गरेनौं किनभने अझै विपद पूर्व तयारी भन्दा नि मनसुनको प्री प्लानिङमा चाहिँ हामी केन्द्रित भयौं र त्यो विपदको पूर्व तयारीमा केही दिनपछि फेरि अरू व्यक्तिहरू पनि यहीसँग सम्बन्धित काममा लागि पर्नुभएका व्यक्तिहरू पनि हुन सक्नुहुन्छ. श्रोताहरूले हामीलाई सुनिरहनु भएको छ, तपाईँको जिज्ञासा क्वेशनहरू केही छ भने नि तपाईँले अफ एयरमा पनि राख्न सक्नुहुन्छ र उहाँहरू सम्बन्धित व्यक्तित्वहरूलाई हामीले राख्न सक्छौं. यो समय दिनुभएकोमा हरिशलाई धेरै धेरै धन्यवाद दिँदै भोलि हामी नयाँ अतिथिसँग नयाँ विषय लिएर आउने नै छौं. त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: त्यसलाई तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460 28575, 98067 15947, 98562375।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66642, 98460 41081।
7: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
8: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
7: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
8: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
7: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
9: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: सेतो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनसादे दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251270।
3: मठ मन्दिर,
4: गुरुकुल,
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउस किपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067081234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने रे दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस। प्रिन्ट हाउस। प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा आठ सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा आठ सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-2225, 98-560-26-110।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: मरेको के हो?
4: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
8: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
9: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा को लगी वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
10: कन्ट्याक्ट 0615553050 0615589848
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
11: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
12: रेडियो सफलता 103.4 मेगाहर्ज।
13: नमस्कार।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आजदेखि मलमा शुरू, मत्स्यनारायण पुरूषोत्तम मेला काठमाडौँको थानकोटमा घराएसी विवादमा युवकको हत्या, बिनाजु पक्राउ। आज 33 मदन आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै 8 महिनालाई पुग्ने चिनी मौलतात रहेको सरकारको दावी। र आज पनि सबैजसो प्रदेशमा वर्षा र बदली, कोशी र मधेसमा हावाहुरीको सम्भावना। अब सुनौ पूरा समाचार। आजदेखि मलमास अर्थात अधिक मास शुरू भएको छ। आउँदो असार 1 गतेसम्म अधिक मास रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। हरेक 35 महिनामा महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको हो। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर र चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास वा अधिक मास आउँछ। एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिव प्रसाद पोखरेलले बताउनुभयो। दुईवटा संक्रान्ति भएको महिना 6 मास हो। मलमास अर्थात अधिक मासमा नित्य कर्म पूजा पाठ जप ध्यान गर्न बाधा नहुने धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले जताउनुभयो। त्यस्तै पहिलेदेखि भर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरूआत गर्न नहुने नियम रहेको उहाँको भनाउ छ। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुनेको जति कर्म मलमासमा पनि गर्न नहुने उहाँको भनाइ छ। यसैबीच काठमाडौँको चन्द्रगिरी नगरपालिका अन्तर्गत माछे गाउँको मत्स्यनारायण मन्दिरमा आजदेखि पुरूषोत्तम मेला शुरू भएको छ। हरेक मलमासमा जस्तै यस वर्ष पनि मत्स्यनारायण मन्दिरमा आजदेखि 1 महिनासम्म पुरूषोत्तम मेला चल्नेछ। मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान विष्णुको पूजा आराधना गर्न नेपाल तथा भारतबाट लाखौं भक्तजन आउने गर्छन्। पोखरीले घेरिएको यस मन्दिरमा हरेक 3 वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ। किर्तिपुर कलंकीको तीन थान र धानकोटबाट झन्डै 3-4 किलोमिटर भुदुरीमा रहेको मत्स्यनारायण मन्दिर 1700 वर्ष अघि निर्माण भएको हो। यहाँ 4000 वर्ष अघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मत्स्यनारायण मन्दिरमा माछाको मुखबाट प्रकट भएको 1 फिट अग्लो 4 हातको शंख चक्र गदा र पद्म लिएको मूर्ति देख्न सकिन्छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका 3 खानकोट खरीबोटमा घरायसी विवादमा काममा चक्कु प्रहार गरी 1 युवकको हत्या भएको छ। शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्ने 38 वर्षीय समी अहमदले आफ्नै सालाको पनि पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन्। प्रहरीका अनुसार गए राति करिब 9:15 बजे उनीहरूबीच घरायसी विषयमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि अहमदले तरकारी काट्ने चक्कुले 20-25 वर्षका जाकिरमाथि प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका जाकिरलाई तत्काल उपचारका लागि सतुलंगल स्थित मेड पोइन्ट अस्पताल लगिएको थियो। तर उपचारका क्रममा राति 9:30 बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक जाकिरको स्थायी घर महोत्तरीको गौशाला नगरपालिका 5 हो। घटना लगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने समी अहमदलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरेको छ। प्रहरी वृत्त थानकोटका अनुसार मृतकको शव पोस्टमार्टमका लागि महाराजगंज स्थित टिचिङ अस्पताल पठाइएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृति सभासहित विभिन्न कार्यक्रम गर्दैछ। मदन नगर बल्कुमा स्मृति कार्यक्रम र गोठाटार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठामा विचार गोष्ठीको आयोजना हुँदैछ। अन्य स्थानमा मदन आश्रितको योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ। जननेता भण्डारी र नेता आश्रितको 2050 साल 3 गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादको प्रणेताका रूपमा मनाउँदै आएको छ। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई सम्झदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभएर एउटा युद्धद्रष्टा सहयोगदा गुमाएको अनुभूति हुने भएको बताएका छन्। मदन आश्रितको 33 स्मृति दिवस अवसरमा एक सन्देश जारी गर्दै उनले भनेका छन्, 33 वर्ष अगाडि दासढुङ्गामा भएको रहस्यमय घटनामा हामीले श्रद्धेय जनता मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौं। घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाईका स्मृति झन गाढा हुँदा रहेछन्, अभावहरू झन गहिरिँदा रहेछन्। जननेता मदन भण्डारी नेता
साथी सहयोगदा सबै हुनुहुन्थ्यो। जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो। मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाषा दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो। जनताको बहुदलीय जनवादले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दिएको, आन्दोलनलाई बलियो आवाज दिएको र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्याउने मार्गचित्र दिएको उहाँले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, त्यसलाई हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानका रूपमा अघि बढ़ाउ। मदन भण्डारी जीवराज आश्रित अनि यस आन्दोलनमा जन्मिएका कयौं अग्रज र योगदाहरू हामी माझ शारीरिक रूपमा हुनुहुन्न, तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीप स्तम्भ झैं छन्। जनताको बौद्धिक जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातालमा टेकेर उभिएको विचार हो, उहाँले भन्नुभएको छ। यस्तै पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको 33 स्मृति दिवसको अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्नुभएको छ। एक विज्ञप्ति जारी गर्दै नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रमुख व्यक्तित्वको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुगेको स्मरण गराउनुभयो। जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनको नवीन विचारक र सिद्धान्तकारका रूपमा चित्रण गर्दै उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको उल्लेख गर्नुभएको छ। सरकारले 8 महिनालाई पुग्ने चिनी मौजात रहेको दावी गरेको छ। चीन लगायत आवश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता एवं सरकारवालामा चिनी लगायत दैनिक उपभोग्य वस्तु आवश्यक अनावश्यक सिंचित नगर्न आग्रह पनि गर्नुभएको छ। पछिल्लो पटक भारतले चिनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 निर्यातमा प्रतिबन्ध लगाएको छ। यसतर्फ ध्यानकर्षण भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। अहिले सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौदातमा रहेको परिणाम र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साल ट्रेडिङ कर्पोरेशन लिमिटेड लगायतसँग झण्डै 8 महिनाको भाग माग धान्ने अवस्था छ। यसअघि नेपाल चिनी उत्पादक संघले पनि चिनीको मौदात रहेको र मूल्य नबढ़ाएको जानकारी दिएको थियो। संघका अनुसार अब अहिलेसम्म झण्डै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजात रहेको छ। त्यस्तै बजारमा झण्डै 20,000 मेट्रिक टन चिनी मौजात रहेको छ। बजारमा भाव बढ़न नदिन मन्त्रालयले अनुगमन सहित आवश्यक प्रयास निरन्तर गरिरहेको प्रवक्ता सुविधाले बताउनु भएको छ। चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादकको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न आवश्यक काम भइरहेको उहाँको भनाइ छ। इरानकोले हुर्मज जलमार्ग प्रयोग गर्ने जहाजलाई शुल्क उठाउने संयन्त्र तयार पारेको छ। जहाजहरूले अनुमति दर्ता र कार्गो विवरण बुझाउनुपर्ने नयाँ नियम इरानले ल्याउँदैछ। यसलाई अमेरिका र इजरायलमाथि दबाव सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा हेरिएको अल जजिराले जनाएको छ। यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग भएकाले विश्व बजारमा मूल्य वृद्धिको सम्भावना बढ़ेको छ। विश्वको झण्डै 20% तेल आपूर्ति यही बाटो भएर जान्छ। कतार, साउदी अरब, युएई, कुवेत, इराक तेल तथा एलएनजी यही मार्गबाट निर्यात हुन्छ। चीन, भारत, जापान र दक्षिण कोरिया जस्ता एसियाली देशहरू सबैभन्दा बढी प्रभावित हुने देखिन्छन्। तेहरानमा युद्धपछि मूल्य वृद्धि अत्याधिक बढ़ेको छ भने बजारमा ग्राहक घटेका र व्यापार ठप्प जस्तै बनेको खबरमा उल्लेख छ। इरानले युद्धका कारण बन्द गरेको शेयर बजार आउँदो मंगलबारदेखि फेरि सञ्चालन गर्ने घोषणा गरेको छ। माफ गर्नुहोला, अब मौसम सम्बन्धी जानकारी। आज सबैजसो प्रदेशमा वर्षा र बदलीको सम्भावना रहेको छ। साथै कोशी र मध्य प्रदेशमा थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश सहित बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाड़ी भागका केही ठाउँ तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मेघगर्जन र छुट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्गालोको अन्त्यमा आइसकेका छौ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। आजदेखि मलमा शुरू मत्स्यनारायणमा पुरूषोत्तम मेला। काठमाडौँको थानकोटमा घरायसी विवादमा युवकको हत्या, भिनाजु पक्राउ। आज 33 मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै 8 महिनालाई पुग्ने चिनी मौजात रहेको सरकारको दावी। र आज पनि सबैजसो प्रदेशमा वर्षा र बदली, कोशी र मधेसमा हावरीको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको
रेडियो सम्बन्धा डट कम लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो समाचार बुलेटिन अहिले एक बजे खबर सँग आउनेछ। हामीसँग सफलताको पाइलामा अब के गरौँ तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97650 59 60। दोस्तीटु मिट छ।
2: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हमी समझना।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 0161-35-6551। समझन सही नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड,

0: वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067184234, 97050-77123। व्हाट्सएप नम्बर 98011-77123।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सफलता स्टूडियो टाइम।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरी अनि शहरमा बस्नेहरू, तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासपारमा।
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9116154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन में अर्डर भनेकै ठाउँमा डेलिभरी।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा हैरानै भइसकेँ।
2: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826060908।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 9840600851।
5: सफलता स्टूडियो टाइम।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737। मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
13: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
12: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
14: कन्ट्याक्ट 0615530501589848।
12: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-22-25, 98-560-26-110।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुगत मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54-635, 98464-43-8-53।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नव यूनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852110504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9850 98560 र 98038 41440। सम्झनु है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960। दोस्ती टू मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460 59 581,
2: 98161 15 475।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र,
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
1: डिभिजन वन कार्यालय कास्कीको सूचना, सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार, वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
9: कथम कदाचित वन डढेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डढेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डढेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
1: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा, सम्पर्क नम्बर 061-570-171।
10: सफलता स्टुडियो टाइम।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बाग्लुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद।

लागि सम्पर्क 97050508 97055055 07 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635 98464-43853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 0161553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9801177123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0161520179।
5: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
6: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161541994, 541495। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 0161525904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805210050 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9856-28744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 100 दिन थोप्लो 4 मेगा हर्टजले तयार पारेको दिउँसो 1 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबरहरू अब विस्तारमा सुन्नुहोस्। मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 एक्ले भट्टीबाट 590 कार्टुन चाइनिज इलेक्ट्रिक सुरोट भेप तथा अन्य विभिन्न सामान र कन्टेनर सहित 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा धादिङको धनुबेसी नगरपालिका 1 का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 का फुन्चु दोर्जे तामाङ र भोटेकोसी गाउँपालिका 3 का पासाङ शेर्पा रहेको शस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो। उनीहरू कोरा नाका हुँदै काठमाडौँतर्फ लग्दै गर्दा पक्राउ परेका हुन्। ना 6 ख 47 43 र ना 5 ख 79 21 नम्बरको कन्टेनरमा भेप सहित 259 कार्टुन विभिन्न कम्पनीका जुत्ता, 8 बोरा मोजा, 15 बोरा लत्ता कपड़ा समेत रहेको थियो। पक्राउ परेकालाई आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरीलाई र परामर्श सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको भट्टले बताउनुभयो। काठमाडौँको मान्छे गाउँमा रहेको मत्स्यनारायण मन्दिरमा 1 महिले पुरूषोत्तम मास अधिक मास मेला प्रारम्भ भएको छ। मलमास मेलाको रूपमा समेत परिचित यस अवधिमा काठमाडौँ उपत्यका सहित देशभरबाट लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरूको आगमन हुने गर्दछ। धार्मिक मान्यता अनुसार पुरूषोत्तम मासमा भगवान नारायणको श्रद्धापूर्वक पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास रहेको छ। सोही विश्वासका साथ मेला अवधिभर मान्छे नारायण मन्दिरमा दर्शन तथा पूजा आजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ। यहाँ माछाको मुखबाट प्रकट भएको 4 हातमा शंख, चक्र, गदा र पद्म धारण गरेको भगवान मत्स्यनारायणको करिब 1 फिट अग्लो मूर्ति मुख्य आकर्षणको रूपमा रहेको छ। विभिन्न पुराणहरूका अनुसार भगवान विष्णुले धारण गरेका 10 अवतार मध्ये मत्स्य अवतारलाई पहिलो अवतार मानिन्छ। प्रलय कालमा भगवानले मत्स्य रूप धारण गरी समुद्रमा डुंगाको कार्य गर्दै वेदको रक्षा गरेको धार्मिक महिमा रहेको छ। आइतबार आज मे 17 अर्थात विश्व उच्च रक्तचाप दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ। पछिल्लो समय मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै उच्च रक्तचाप अर्थात हाई ब्लड प्रेसर विश्वव्यापी स्वास्थ्य समस्याका रूपमा बढ़दै गएको छ। नेपालमा पनि पछिल्लो वर्षहरूमा उच्च रक्तचापका बिरामीको संख्या तीव्र रूपमा बढ़िरहेको स्वास्थ्य कार्यालय तथा अस्पतालले बताउँदै आएको छ। उच्च रक्तचापलाई साइलेन्स किलर अर्थात बिना कुनै बिरामीको लक्षण 81 ज्यान दिलिने रोगका रूपमा पनि चिनिने गरिएको छ। व्यक्तिमा शुरूआती अवस्थामा उच्च रक्तचापको स्पष्ट लक्षण नदेखिने गरेको र समयमै नियन्त्रण नगर्दा यसले मुटु रोग, मस्तिष्क घात, मृगौला समस्या तथा दृष्टि कमजोर हुने समस्या गम्भीर समस्या निम्त्याउने धनकुटा अस्पतालका प्रमुख डाक्टर सन्दीप राईले बताउनुभयो। उच्च रक्तचाप समयमै पहिचान र नियन्त्रण गर्न सकिए धेरै जटिल रोगबाट बच्न सकिने उहाँले बताउनुभयो। रक्तचाप सामान्य भन्दा लगातार बढ़िरहनुलाई उच्च रक्तचाप भनिन्छ। सामान्यतया स्वास्थ्य मानिसमा 120/80 mmHg सामान्य रक्तचाप मानिन्छ भने लगातार 140/90 वा सोभन्दा माथि पुगेमा उच्च रक्तचापको जोखिम मानिन्छ। नेपालमा वैश्विक 4 जना मानिसमध्ये 1 जनामा उच्च रक्तचापको बिरामी पाइने गरेको तथ्याङ्क छ। उक्त रक्तचाप भएका 80% मानिसलाई कुनै लक्षण नदेखिँदा समस्या भएमा रहेको चिकित्सकहरूले बताउँछन्। कति मानिसमा उच्च रक्तचाप रहेको छ वा यसका कारण कति मानिसको ज्यान गयो भन्ने तथ्याङ्क भने पाउन मुस्किल रहेको छ, किनभने अधिकांश मानिसमा यसको समस्या रहेको बताउने गरिएको छ। कुनै बेला शहरमा बसोबास गर्ने मानिसमा मात्रै उच्च रक्तचापको समस्या हुने गरेको बताउने गरे पनि अहिले शहर वा गाउँ दुवैतिर यसको समस्या देखिन थालेको छ। साइलेन्ट किलर भएकाले कसलाई उच्च रक्तचाप रहेको छ भन्ने नजाचेसम्म थाहा नहुने तर भित्री रूपमा मस्तिष्क, मुटु तथा मृगौलामा असर गरिरहेको हुने स्वास्थ्य कर्मीहरू बताउँछन्। लक्षण नदेखिँदा समस्या बढ्दै गएको र रोग भए पनि थाहा नपाए जस्तो गर्ने गरेको पाइएको डाक्टर राईले बताए। विश्वमा नसर्ने रोग भए पनि मृत्युदर बढ़ाउने रोग उच्च रक्तचाप रहेको उनले बताएका छन्। नेपालमा शहरीकरण, अस्वस्थ खानपान, तनाव, मदिरा तथा धूम्रपानको सेवन, शारीरिक श्रमको कमी, मोटोपनका कारण उच्च रक्तचापका बिरामी बढ़दै गएको पाइन्छ। युवा पुस्तामा समेत यो समस्या बढ़न थालेको डाक्टर राईको भनाइ छ। विशेष गरी धेरै नुनिलो तथा चिल्लो खाना खाने बानी, जंक फूडको अत्याधिक प्रयोग, पर्याप्त निन्द्रा नहुनु र नियमित स्वास्थ्य परीक्षण नगर्नु उच्च रक्तचापको प्रमुख कारण मानिन्छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेएनजी अगुवाईहरूको राय सुझाव लिनुभएका छन्। दिउँसो 2 बजे केन्द्रीय कार्यालय सानेपामा जेएनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी राखिएको छ। कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नका लागि गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो। 18 जना जेएनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको कांग्रेसले जानकारी गराएको छ। उक्त कार्यक्रममा संविधानविद तेजमान श्रेष्ठ, प्राध्यापक डाक्टर खनाल लगायत सहभागी हुने बताएका छन्। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कांग्रेसले छुट्टै तयारी गरिरहेको छ। उपसभापति पुष्पा भूषालको समक्षमा कार्यदल बनाएर संविधान संशोधनको लागि सुझाव संकलन गरिएको छ। संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिको सदस्यहरूमा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सदस्य छन्। उक्त समितिले 2 चरणको छलफल गरिसकेको छ र संविधानविदहरूसँग राय संकलनका लागि छलफल गरिसकेको समितिले जेएनजी अगुवाहरूलाई बोलाएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहको राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र तयारी छलफलमा भने कांग्रेस सहभागी भएको छैन। शाह नेतृत्वको कार्यदलले जेएनजी अगुवाहरूको संविधान संशोधनमा राय संकलन गर्न बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए। आफ्नो रेकर्ड तोड्दै कामी रिता शेर्पाले 32 औं र लाक्पा शेर्पाले 11 औं पटक सगरमाथा आरोहण गर्नुभएको छ। प्रसिद्ध आरोही कामी रिता शेर्पाले 32 औं पटक सगरमाथाको शिखर पुगेर सर्वोच्चको हिमाल सर्वाधिक पटक चढ़ेको आफ्नै कीर्तिमान तोड्नु भएको हो। सोलुखुम्बुको थामे गाउँमा 56 वर्षीय शेर्पा आज बिहान 10:12 सगरमाथाको चुचुरो पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। एभरेस्ट म्यान पनि भनेर चिन्ने शेर्पा पहिलो पटक सन् 1994 विश्वको सर्वोच्च शिखर पुग्नु भएको थियो। 32 औं पटक सफल आरोहणपछि कामी रिता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको 7 समिट ट्रेक्सले जनाएको छ। शेर्पाले सन् 2023 र सन् 2024 एकै याममा 2 पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको थियो। 11 औं पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सन् 1973 संखुवा सभाको मकालु 2 जन्मिएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण समिति इतिहासमा अर्को इतिहास अध्याय थप्नु भएको गौतमले बताउनु भएको छ। यिनै खबरसँगै दिउँसो 1 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बेच्न अहिले 6 बजे खबर सङ्गालो आउनेछ। हामी सफलताको यात्रामा अब केही बेला तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई।
0: कुनै पनि समाचारको लागि उठाउनुहोस् फोन, डायल गर्नुहोस् नम्बर 0164629660, 0164659660 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।
4: सुन्न मन लाग्यो।
5: तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चटाङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851।
6: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
7: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर, अब मात्र 12,000 में 1 वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में 2 वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
6: अब सब को लागि वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530508 0615898
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120050 9821127014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 र मोबाइल नम्बर 98460-00851।

0: वाह क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला
1: त्यसको लागि के चिन्ता बुढी मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ
0: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नंबर 9846066642 9860410081 तपाईको भोक

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055055007 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका को लगी हमी समझना।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 0161 35 6 51। समझन सही नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0161 5 74 6 68, मोबाइल नम्बर 98 5 60 28 104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825174014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: 3 दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ
4: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्न
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0615201179

ਬੀਟ ਚਲੇ ਜਾਂ ਗੋਲੀ ਕਿਉਂਕਿ ਬੇਬੀ ਕੋ ਬੇਪਸੰਦ ਹੈ।

Baby, come back for some night.

स्पीकर का वॉल्यूम उसको तेज पसंद है, बेबी को बेस पसंद है।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1100, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट

0: नेशनल एक्सपोर्ट मैन पावर कंसल्टेन्सी प्राइवेट लिमिटेड लाडुंगा पोखराहाट कास्की फोन नंबर 0161553071 98067184234 97050771123 व्हाट्सएप नंबर 98011773
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फ ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615889848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। मठ मन्दिर,
0: गुरुकुल,
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: नन स्टप म्युजिक को साथमा रेडियो सफलतामा तपाईँ विज्ञापन गर्न चाहनुहुन्छ भने फोन गर्नुहोस् 0164559663 या 9807607465 मा फोन गर्न सक्नुहुन्छ। अब नन स्टप म्युजिक का साथमा तपाईँको नन स्टप विज्ञापन।
3: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
4: हो र, होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0164529666 0164559666 र मोबाइल नम्बर 98460008
9: रेडियो सफलता 103.4 MHz
10: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैले नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वार, मोबाइल 98560 32717 र 98460 55079।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9855011-86, 9845-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9845-35-111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि।

0: चमड़ा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुन्चारी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120 9852170714।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
5: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9850628104।
5: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
7: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अझल गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: मैले कागज बिदे जाने सोचिसकेँ।
1: सुख दुःख त्यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छन्, तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ। त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्ती टु मिट्स।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
5: कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462 89।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौं।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811762983 9855852855 समझनु बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856320325 9806535480 साथै आयल्स पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ डुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
2: दाई पनि कति हातिनु भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू विदेशी कुखुरा विदेशी परिवार रङ्गीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 9855320717 र 9845055079
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98 60 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: श्याम भाई त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यसो हो भने यसो गर्नु पर्ला भाई उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
1: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा बन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नुभयो हामी त बाटो बनाउनै भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौ शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन हो।

0: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 6 बजेको छ।
2: रेडियो सफलता 103.4 MHz।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बेलुकी 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबरहरू अब विस्तारमा सुन्नुहोस्। पोखरा महानगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउन 35 दिने सूचना जारी गरेपछि बस पार्क, फिर्के खोला करिडोर, पृथ्वी चोक, अमरसिंह चोक क्षेत्र र फेवताल आसपासमा संरचनाबारे राजनीतिक दलका प्रतिनिधि छलफल गरेका छन्। जेठ 1 गते महानगरले डाकेको सर्वदलीय बैठकमा दलका नेता तथा प्रतिनिधिले वास्तविक भूमिहीन सुकुम्बासी र वर्षौंदेखि व्यवसाय गर्दै आएका नागरिकको उचित व्यवस्थापन गरेर मात्रै संरचना हटाउने प्रक्रिया अघि बढ़ाउनु पर्ने बताएका छन्। पोखरा महानगरपालिकाले वैशाख 3 गतेको कार्यपालिका बैठकपछि बस पार्क लगायत क्षेत्रका संरचना हटाउन 35 दिने सूचना जारी गरेको थियो। उक्त सूचनामा दिएको म्याद सकिन लाग्दा सर्वदलीय बैठक बसेको हो। पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरूङका अनुसार महानगरले बस पार्क क्षेत्रका भूमिहीन संघहरूसँग छलफल गरिसकेको छ। उनीहरूले आफूहरूलाई नजिकै व्यवस्थापन गरिदिए नए स्थान खाली गर्न तयार रहेको बताएका छन्। सर्वदलीय बैठक र सल्लाहकार परिषदबाट पनि 187 रोपनीमै बस पार्क बनाउनु पर्ने सुझाव आएको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, हामी पहिला भूमिहीनहरूसँग बस्यौं, उहाँहरू पनि हामीलाई एडजस्ट गरिदिएदेखि तयार छौं भन्ने ठाउँमा हुनुहुन्छ। बस पार्क 148 रोपनीमा बनाउने कि 187 रोपनीमा बनाउने भन्ने विषयमा छलफल भइरहेको गुरूङले बताउनुभयो। महानगर र उपत्यका नगर विकास समितिले शुरूमा 148 रोपनीमा बस पार्क बनाउने तयारी गरेको र त्यसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, डीपीआर बनेर एडीबीबाट ऋण स्वीकृत गर्ने तयारीसम्म भएको थियो, अहिले फेरि 187 रोपनीको विषय आएको छ। त्यसमा लालपूर्जा भएका जग्गा पनि पर्ने रहेछन्, त्यसैले समिति बनाएर कानून अनुसार छानबिन गरेर अघि बढ़ने कुरा भइरहेको छ। उपमेयर गुरूङले पृथ्वी चोक आसपास रहेका संघ संस्थाका भवन कार्यालय रहेको क्षेत्र नक्सा अनुसार सड़क क्षेत्रभित्र परेको बताउनुभयो। शुरूमा उपत्यका नगर विकास समितिको जग्गा भन्ने बुझाइरहे पनि पछि नक्सा हेर्दा सड़क क्षेत्र भएको खुलेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, नक्सामा हेर्दा त्यो सड़क रहेछ, माथिबाट पनि ताकेता भइरहेको छ, त्यो भत्काउने विषय नै रह्यो। लेखपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर छेत्रीले पनि बस पार्क निर्माणका नाममा वास्तविक भूमिहीन र सुकुम्बासीलाई उठिवास गर्नुहुने बताउनुभयो। उहाँले शक्तिको आडमा लालपूर्जा लिएका र पहुँचका आधारमा सार्वजनिक जग्गा उपयोग गरेका व्यक्तिको छानबिन गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, विभिन्न वाहनामा शक्तिको आडमा लालपूर्जा पाएका व्यक्तिलाई त्यतिकै छान्ने हुँदैन, उचित छानबिन गरेर 187 रोपनीमै बस पार्क बन्ने गरी अगाडि बढ्नुपर्छ। छेत्रीले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एउटै रूपमा हेर्न नमिल्ने बताउनुभयो। वास्तविक भूमिहीनलाई सम्भव भएसम्म बसिरहेकै स्थानमै व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, त्यहाँ राख्ने नसकिने अवस्था भयो भने नजिकै उचित व्यवस्थापन गर्नुपर्छ। 10% हुन् कि 50% वास्तविक सुकुम्बासीको हुन् भन्ने गुनासिना पहिचान हुनुपर्छ। छेत्रीले वर्षौंदेखि सानो जग्गामा घर बनाएर बसेका अव्यवस्थित बसोबासीलाई घर गाउँ फर्कन भन्न नमिल्ने बताउनुभयो। गाउँमा थोरै जमिन भए पनि जीविकोपार्जन गर्न नसक्ने अवस्था भएकाले सार्वजनिक जग्गामा राजस्व लिएर व्यवस्थापन गर्न सकिने उहाँको धारणा थियो। उहाँले भन्नुभयो, 2 रोपनी जग्गामा गाउँमा छ भने गाउँमै जाऊ भन्न मिल्दैन, राजस्व लिएर पनि व्यवस्थापन गर्न सकिन्छ, त्यसपछि बस पार्क बनाउने तर्फ जानुपर्छ। पृथ्वी चोक आसपास रहेका सारा क्लब, जी फण्ड लगायतका संघ संस्थाका भवन, सड़क भवन क्षेत्रमा परेकाले हटाउनु पर्ने उपमेयर गुरूङले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, त्यो भत्काएपछि 2 लेनको बाटो बन्द छ, राजी भए पनि नभए पनि अब भत्काउनै पर्ने भयो, सड़कमा बनाएर बस्न पाइँदैन। तर एमाले नेता छेत्रीले कतिपय संरचना राज्यकै निकायले पत्र दिएर बनेको दावी गर्नुभयो। नेपाल यातायात स्वतन्त्र मजदूर संगठनलाई 2060 सालमा पोखरा उपत्यका नगर विकास समितिका तत्कालीन अध्यक्ष क्षेत्रीय बहादुर छेत्री केसीले पत्र दिएर माथिल्लो भागमा सर्न अनुमति दिएको बताइएको छ। उनले भन्नुभयो, उहाँहरूले हडपेर बनाइएको होइन, राज्यकै निकायले पत्र दिएको छ, राज्यलाई चाहियो भने लिन सक्छ, तर करोड़ौंको संरचना अहिले भत्काइहाल्ने काम नगरौं। छेत्रीले माछापुच्छ्रे ब्याङ्कलाई उपलब्ध गराएको जग्गाको पनि छानबिन हुनुपर्ने बताउनुभयो। माछापुच्छ्रे ब्याङ्कले रोपनी जग्गा पाउने अनि खोलाले बगाएर शहर आएका सुकुम्बासीलाई मात्र हटाउने काम नियोजित हुँदैन। उहाँले भन्नुभयो, उपमेयर गुरूङले भूमिहीन र सुकुम्बासीको वास्तविक अवस्था पहिचान गर्न छानबिन आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार करिब 500 घरदूरी प्रभावित हुन सक्ने अनुमान छ। उहाँले भन्नुभयो, रियल सुकुम्बासीको हो, कसले कति जग्गा लिएको हो, कति निर्णय भएकोमा कति घडेरी भयो गयो, त्यो सबै कुरा बुझ्न बाँकी छ। उहाँका अनुसार कुनै समय 1,20,000 रूपियाँदेखि 2,00,000 रूपियाँसम्ममा घडेरी बिक्री गरिएको विषय पनि बाहिर आएको छ। 32 निर्णय भएकोमा 78 घडेरी गएको कुरा पनि आएको छ। उहाँले भन्नुभयो फिर्के खोला करिडोर बारे पनि राजनीतिक दल र महानगर बीच छलफल भएको छ। उपमेयर गुरूङले मापदण्ड 6 मिटर कायम गरिएको बताउनुभयो। उहाँले भन्नुभयो फिर्के करिडोर खोल्नुपर्छ भन्नेमा सबैको आशय छ। क्षेत्रीले पनि 6 मिटर मापदण्ड कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। तर खोलामाथि नै बनेका पुराना संरचना र संस्थागत भवनबाट हटाउने प्रक्रिया शुरू गर्नुपर्नेमा दलहरूबीच सहमति बनेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो लायन्सका भवनदेखि विभिन्न संस्थाका संरचना खोलामाथि छन्, त्यहाँबाट शुरू गर्नु, त्यसका लगभग सबै पार्टीको सहमति भयो उहाँले भन्नुभएको छ।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851। डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
2: कथम कदाचित वन डडेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डडेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डडेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
1: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा। सम्पर्क नम्बर 061-570-171।
3: श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।
4: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
5: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँै छैन, अनि यसै नभनेर के गर्नु त।
4: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबोलाउनै पर्दैन नि।
6: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461-75694, 98191-24824।
1: डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
2: कथम कदाचित वन डडेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डडेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डडेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
1: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा। सम्पर्क नम्बर 061-570-171।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुल का पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी रविन्द्र खनालका अनुसार इच्छाकामना गाउँपालिका वार्ड नम्बर 1 कुलबाङका 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको परिवारका 5 जनाको जंगली च्याउ खाएका मध्ये 3 जना बिरामी परि भरतपुर अस्पताल भर्ना गरिएको थियो। उपचाररत 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। नमिठो वा तितो गन्ध आउने, रंगीचंगी देखिने, भाँच्दा दूध निस्कने र छुँदा रंग फेरिने च्याउ विषालु हुन सक्छन्। विषालु च्याउ खाएपछि बान्ता, पखाला, जिब्रो सुनिने र बेहोस हुने जस्ता लक्षण देखिन्छन्। त्यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ। च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रममा नपर्न पाठकले सुझाव दिनुभएको छ। नचिनेको च्याउ नखान नै उत्तम उपाय रहेको उहाँले बताउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुने नेकपा एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ। काठमाडौँको बल्खुमा रहेको मदन नगरमा आज आयोजित 33 मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले एमाले आत्मा सुधार, एकता र नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउँदै अघि बढ़न आवश्यक रहेको बताउनु भएको छ। पूर्व राष्ट्रपति भण्डारीले एमालेमा सिद्धान्त र व्यवहार बीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेको भन्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखी कार्यशैली, आत्मा अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ़न आवश्यक रहेको उल्लेख गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीले एमाले लोकतान्त्रिक आन्दोलन, सभ्य संविधान निर्माण र विकासको काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै अब नागरिकको सेवाभावमा बढ़ी केन्द्रित हुनुपर्ने बताउनुभयो। जनमुखी कार्यशैली, आत्मा अनुशासन र सेवाभावका साथ अघि बढ़े मात्र राजनीतिक दलहरूको शक्ति बलियो हुने उहाँको भनाइ छ। भण्डारीले भन्नुभयो, विगतका उपलब्धिहरूसँगै वर्तमानका चुनौतीहरूप्रति पनि हामी गम्भीर हुन आवश्यक छ। यदाकदा सिद्धान्त र व्यवहार बीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेका छन्। नागरिकको विश्वास नै कुनै पनि राजनीतिक दलको सबैभन्दा ठूलो शक्ति हो। यदि पार्टी र नागरिक बीच दूरी बढ़्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ। त्यसैले हामीले नागरिकको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नु पर्दछ। राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढंगले हामी क्रियाशील हुनुपर्दछ। कार्यकर्ताहरू नागरिकको बीचमा पुग्न पर्दछ। नागरिकको दुःख सुखमा सहभागी हुनुपर्दछ। समाजमा नकारात्मक सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्दछ, उहाँले भन्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले 14 महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि जान आफू तयार रहेको बताउनु भएको छ। काठमाडौँ महाधिवेशनका कार्यक्रममा बोल्दै विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिहरूमा समेट्ने प्रस्ताव राख्नु भएको हो। पार्टीको 14 महाधिवेशनबाट निर्वाचित भएका नेताहरूको ठूलो पंक्ति बाहिर छ। सभापति थापाले भन्नुभयो, म के भनिरहेको छु, 14 महाधिवेशनबाट निर्वाचित नेताहरू जो हुनुहुन्छ मेरो समितिभित्र, त्यो प्रत्येक नेता जो चाहनुहुन्छ म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानमा साथ पश्चात वरिष्ठ नेता बनाउनु पर्नेलाई वरिष्ठ नेता जस्ता जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु मेरो प्रस्ताव हो यो। यस्तै उहाँले निर्वाचन समिति सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि बाहिर रहेका नेतालाई समेटेर 15 महाधिवेशन पारदर्शी गर्न चाहेको बताउनुभयो। त्यसका लागि छलफलमा आउन उहाँले इतर पक्षका नेताहरूसँग आग्रह गर्नुभयो। पार्टीमा विशेष महाधिवेशनमा सहभागी भएको र नभएको आधारमा विभेद नगर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। को विशेष महाधिवेशनबाट आएको थियो को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा पनि हुँदैन। पार्टीको निर्णय पनि चाहे त्यो प्रादेशिक सरकार होस् चाहे संसदीय दलका बारेमा होस् त्यो चाहे त्यो स्थानीय सरकारका बारेमा होस् चाहे त्यो भातृ संस्थाको बारेमा होस् उहाँले भन्नुभयो। आफूले यिनै प्रस्ताव इतर पक्षका नेता समक्ष भेटेर पनि राखेको सभापति थापाले बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका व्यवस्थापिका र कार्यपालिका बीचको सन्तुलन खलबल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अभिनायकवाद विरूद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गर्नुभएको छ। तेत्तीसौं मदन आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो। उहाँले सत्तारूढ़ दल र सरकारबाटै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुन नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको आरोप लगाउनुभयो। सरकारले सर्वोच्च अदालतको नेतृत्व बाट निकाल्ने प्रयत्न गरेको समेत टिप्पणी गर्नुभयो। महासचिव पोखरेलले पपुलजियमको आवरणमा हुर्कँदै गरेको अधिनायकवादको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने आवश्यकता आउनुभयो। उहाँले भन्नुभयो राज्यका तीनवटै अंगहरू पालिका नयाँ पालिका र व्यवस्थापिकाको बीचमा सन्तुलन नै खलबल्याइएको छ। प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको छ। अदालतको नेतृत्व रेगोजीबाट निकाल्ने प्रयत्न भएको छ। यो परिस्थितिमा युवाहरूले फेरि पपुलजियमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादको विरूद्धमा संगठित हुनुपर्ने आन्दोलित हुनुपर्ने आवश्यकता छ र त्यो आन्दोलनको आधार अब हामीले जनताको बहुदलीय जनवादको सैद्धान्तिक मार्गदर्शन बनाउनु पर्दछ। उहाँले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि समेत प्रश्न गर्नुभयो। उहाँले मन्त्रीहरूले सुनमा लगानी गरेको प्रति आपत्ति जनाउँदै केमा लगानी गर्ने भन्ने थाहा नपाएको मान्छेले मुलुकको विकास गर्न सक्छ भन्दै प्रश्न समेत गर्नुभयो। नेपाल मोबाइल व्यवसाय महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित हुनुभएको छ। महासंघको तेस्रो महाधिवेशन अन्तर्गत काठमाडौँको सम्पन्न तेस्रो महाधिवेशनबाट आगामी 2 वर्ष कार्यकालका लागि अध्यक्षमा घिमिरे निर्वाचित हुनुभएको हो। निर्वाचन समितिका प्रमुख सन्तोष भण्डारीका अनुसार अन्य पदाधिकारीहरू वरिष्ठ उपाध्यक्षमा दिलबहादुर तामाङ, सात उपाध्यक्ष तर्फ उदय बहादुर केसी, दिलबहादुर लामा, सुभाष बम, दीपक पाण्डे, दीपक बाबु बोगटी, बद्री कुवर, सुरेश पानिया निर्वाचित भएका छन्। यसै गरी महासमिति सचिवमा छदेन्द्र आचार्य, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ, चार सचिवमा डेङ्गा लामा, नारायण सुवेदी, विष्णु गेवाली र सपना नहरकी छन्। यस्तै सहको साजिशमा रुद्रमणि धिताल चुनिएका छन्। केन्द्रीय सदस्यहरू तर्फ नवराज चौलागाई, शेष नारायण शर्मा, हेमाउ लम्साल, मुकुन्द सन्त्याल, लोकेन्द्र बुढाथोकी, विवेक बन्द्याकार, सीताराम तिमिलसिन्हा, दिलबहादुर तमाङ, भगत बहादुर रावल, यादव सुवेदी, दिपेन्द्र परदास अवस्थी, शिवप्रसाद खतिवड़ा, रुजान श्रेष्ठ, दीपक कुमार ओझा, कविन्द्र अधिकारी, मिलन साङताङ, सन्तोष थापा, हरिप्रसाद पौडेल, चिन्तामणि खरेल, केशव खनाल, चन्द्र प्रसाद नेउपाने, टेक बहादुर थापा, गणेश बहादुर बोगटी, राजु सिंह टुकरिया निर्वाचित भएका छन्। चालू आर्थिक वर्षको 10 महिनामा 45 अर्ब 32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गएको सानदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड़ 16 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब 8 करोड़ 80 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ। त्यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12 अर्ब 54 करोड़ 70 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सेवामूलक 55 परियोजनाका लागि 4 अर्ब 23 करोड़ 44 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ। यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड़, पूर्वाधारका एउटा परियोजनामा 1 अर्ब 65 करोड़ रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिजमूलक 2 परियोजनामा 11 करोड़ 50 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3 अर्ब 52 करोड़ 30 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क देखिएको छ। चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आज काठमाडौँमा कार्यक्रमको आयोजना गर्दै यो जानकारी लिएको हो। लीग 4 महिनासम्म चल्नेछ। लीगमा यसपटक 10 देखि 12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। अघिल्लो संस्करणमा 7 टोली सहभागी थिए। यो संस्करणको एनएसएल होम एण्ड वे प्रणालीमा सञ्चालन हुनेछ। यसअघि प्रतियोगिता त्रिपुरेश्वरको दशरथ रंगशालामा मात्र सञ्चालन हुँदै आएको थियो। अघिल्लो संस्करणको उपाधि ललितपुर सिटी एएफसीले जितेको थियो। फाइनलमा पोखरा थन्डर्सलाई हराउँदै ललितपुरले लगातार दोस्रो पटक उपाधि जितेको थियो। पहिलो संस्करणको एनएसएलको उपाधि काठमाडौँ रेजर्सले जितेको थियो। यिनै खबरसँगै बेलुकी 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो समाचार बुलेटिन अहिले भोलि बिहान 6 बजे खबर संगाल आउनेछ। हामी छौँ सफलताको गन्तव्यमा। अब के भन्नु, तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।
6: हेर्नु साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जसले मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तँलाई स्यालरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
11: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
15: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
16: होइन के भन्छ यो रेडियाले?
15: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
2: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
1: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394
4: कम्पनी प्राइवेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउ।
5: पोखरा 2 बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
6: मोबाइल नम्बर 98-460-59-581
5: 98-165-15-475।
0: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यति बेला हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 7 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थसरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौ। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। अब लघुवित्त वित्तीय संस्थाको ऋण तिर्दिन भन्ने र तिर्नु पर्दैन भन्नेहरूलाई कार्यवाही हुने भएको छ। सर्वोच्च अदालतले लघुवित्तको ऋण तिर्दिन भन्ने र तिर्नु पर्दैन भन्दै अभियान चलाउनेहरूलाई कार्यवाही गर्न सरकारका नाममा परमादेश जारी गरेको हो। विराटनगरका अधिवक्ता सदिन कार्की सहितले दायर गरेको रिटमाथि सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश द्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो परमादेश जारी गरेको हो। त्यस्तै सरकारले लघुवित्त वित्तीय संस्था विरोधी गतिविधि गर्नेलाई पनि नियन्त्रणमा लिन आदेश दिएको छ। यो सँगै लघुवित्त वित्तीय संस्थाको काम कारवाहीमा कुनै प्रकारको अवरोध हुन नदिने पनि सरकारका नाममा आदेश जारी गरिएको छ। हाल लघुवित्त वित्तीय संस्था विरूद्ध मणिराम गेवाली र दुर्गा प्रसाईको समूहले अभियान सञ्चालन गरेका छन्। सर्वोच्चले लघुवित्तलाई व्यापारिक संस्थाका रूपमा मात्रै नभएर गरीबी निवारण र महिला सशक्तिकरणको माध्यमका रूपमा पनि व्याख्या गरेको छ। यसर्थ पनि लघुवित्त वित्तीय संस्था विरोधी गतिविधि रोक्न र आवश्यक सुरक्षा दिन सर्वोच्चले आदेश दिएको छ। नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावा र ब्याज रू 55.78 अर्ब रूपियाँ बराबर पुगेको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनका अनुसार उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ। निगमले A320 तथा A330 जहाज खरिदका लागि सरकारको जमानीमा 2070 असार 4 गते र 2074 जेठ 28 गते कर्मचारी संचय कोषबाट रू 22 अर्ब बराबरको ऋण लिएको थियो। त्यस्तै नागरिक कोषबाट रू 12 अर्ब बराबरको ऋण लिएको थियो। कुल तिर्न बाँकी सावा तथा ब्याज गरी कर्मचारी संचय कोषलाई 31 अर्ब 33 करोड़ 92 लाख 31 हजार र नागरिक लगानी कोषलाई 21 अर्ब 12 करोड़ 17 लाख बराबर रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। मुलुकको कुल बेरुजु रकम 7 खर्ब माथि पुगेको छ। महालेखा परीक्षक कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा बेरुजु रकम रू 7 खर्ब 55 अर्ब बराबर पुगेको उल्लेख गरिएको छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समितिको रू 94 खर्ब 84 अर्ब 50 करोड़ बराबरको लेखा परीक्षण गरेको छ। महालेखा परीक्षक तुएम रायाका अनुसार गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलन र घटनाका कारण 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी स्रोत पेश नभएकाले रू 1 खर्ब 47 अर्ब 90 करोड़ बराबरको लेखा परीक्षक गरिएको छैन। लेखा परीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक बेहोराका 88 अर्ब 9 करोड़ बराबरको बेरोजी फेला परेको छ। संघीय सरकारी कार्यालयतर्फ 53 अर्ब 49 करोड़, प्रदेशतर्फ 5 अर्ब 23 करोड़, स्थानीय तहतर्फ 19 अर्ब 5 करोड़, समिति र अन्य संस्थातर्फ 10 अर्ब 32 करोड़ बराबरको बेरुजु रहेको जानकारी दिएका छन्। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब 60% पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11 खर्ब 73 अर्ब 52 करोड़ 1 लाख बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड़ बराबरको बजेट ल्याएकोमा हालसम्म वार्षिक विनियोजनको 59.75% मात्रै खर्च भएको छ। उक्त कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11 खर्ब 80 अर्ब 98 करोड़ नियोजन भएकोमा वैशाख मसान्तसम्म 68.98% अर्थात रू 8 खर्ब 14 अर्ब 65 करोड़ 55 लाख खर्च भएको छ। त्यस्तै पूँजीगत तर्फ 4 खर्ब 7 अर्ब 88 करोड़ 80 लाख विनियोजन भएकोमा 27.91% अर्थात 1 खर्ब 13 अर्ब 84 करोड़ 92 लाख रूपियाँ खर्च भएको छ। पाथीभरा देवी स्थानमा 1 महिनामा 1.06 लाख 28 हजार भेटी संकलन भएको छ। वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। चैत्र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन्। गत चैतमा 58,57,500 र फागुनमा 31,10,000 संकलन भएको थियो। सरकारले वास्तविक सुकुम्बासीहरूलाई मासिक 15,000 रूपियाँ दिने तयारी गरेको छ। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण नगर्दासम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा उपलब्ध गराउने तयारी गरेको हो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्। उक्त प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता समेत भइसकेको छ। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रिनिङ गर्ने काम भइरहेको छ। स्क्रिनिङ सकिए लगत्तै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गर्ने सरकारले लक्ष्य लिएको छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका तथा सेवा निवृत्त व्यक्तिहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्न आग्रह गरेको छ। सार्वजनिक सूचना जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सम्पत्तिको विवरण संकलन गरी बुझाउन सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरेको हो। आयोगका अनुसार नेपाल सरकारले पहिलो चरणमा आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 सार्वजनिक पदमा रहेका वा उक्त अवधिमा कार्यरत रही हाल अवकाश प्राप्त भएका राजनैतिक पदाधिकारी कर्मचारी तथा उनीहरूका परिवारको सम्पत्ति छानबिन प्रक्रिया अगाडि बढ़ाएको छ। सूचना अनुसार तत्कालीन श्री पाँचको सरकार र नेपाल सरकारका प्रधानमन्त्री उप प्रधानमन्त्री मन्त्री प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्री संघीय संसद र प्रदेशसभाका सदस्य संवैधानिक निकायका पदाधिकारी न्यायाधीश स्थानीय तहका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष निजामती कर्मचारी नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना नेपाल राष्ट्र बैंक तथा सरकारी स्वामित्वका संस्थानका उच्च अधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव सहित पाँचजना विरूद्ध वैशेष अदालतमा मुद्दा दायर गरेको छ। सटर कवल भाड़ा बापतको आमदानी बुझी लिई बैंक दाखिला नगरी आमदानी रकममा अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टीकाराम ढकाल विरूद्ध 64,28,437 बराबरको बिगो माग दावी गर्दै मुद्दा दायर गरिएको हो। यस्तै तत्कालीन सदस्य सचिव नरहरि तिवारी विरूद्ध रू 1,04,71,142 बराबरको बिगो माग दावी गरिएको छ। तत्कालीन सदस्य सचिव गेहेन्द्र बहादुर डांगी विरूद्ध 72,78,110 तत्कालीन लेखा अधिकृत हरिबहादुर छेत्रीको श्रीमती सीमा कुमारी चन्द छेत्री विरूद्ध 2,90,96,481 बराबरको बिगो मागदावी गरिएको छ। तत्कालीन सह लेखापाल खड्गबहादुर राणा विरूद्ध 2,94,78,681 बराबरको बिगो मागदावी गरिएको आयोगका प्रवक्ता सुरेश नेवानीले जानकारी दिएका छन्। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाका 37 वर्षीय सागर गौतम दाङका 32 वर्षीय शम्भु गौतम र ओखलढुङ्गाका 37 वर्षीय सनम गुरूङ रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार सागर गौतमले यूएई पठाउने भन्दै 4,58,000 शम्भु गौतमले न्यूजील्याण्ड पठाउने भन्दै 15,90,000 र गुरूङले क्यानाडा पठाउने भन्दै दुईजनाबाट 24,00,000 रूपियाँ ठगी गरी सम्पर्क विहीन भएका थिए। पीड़ितले पैसा उठाएर सम्पर्क विहीन भएको भन्दै उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्पतालको 38,00,000 रूपियाँ बढ़ी हिनामिना गरेको आरोपमा नेपाल बैंकका दुई कर्मचारी पक्राउ परेका छन्। कपिलवस्तु शिवराज नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य सेवा अस्पतालको मोटो रकम हिनामिना गरेको आरोपमा नेपाल बैंकका क्यासियर 34 वर्षीय कमल भण्डारी र बैंकका कार्यालय सहयोगी 35 वर्षीय विक्रम केसी पक्राउ परेका हुन्। बैंकमा जम्मा गर्नुपर्ने रकम बैंकमा जम्मा नभएको उजुरीपछि यस प्रकरणमा थप अनुसन्धान अघि बढ़ेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष आचार्यका अनुसार बैंक भौचरहरू फाइलमा भए पनि सो अनुसारको रकम बैंक खातामा जम्मा नभएको पाइएको छ। बैंकका कर्मचारीसँगै अस्पतालका अन्य कर्मचारीहरू पनि पक्राउ परेका छन्। उनीहरूमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। धरानका दुई ठूला सहकारी डुबेका छन्। बराहा र श्रेया बचत तथा ऋण सहकारी संस्थाका संचालकले झण्डै 12 अर्ब हिनामिना गरेपछि सो रकम सेटलमेन्ट गर्न नसक्दा दुवै सहकारी डुबेका हुन्। डुबेको बराहा बचत तथा ऋण सहकारीमा बचतकर्ताको 11 अर्ब रूपैयाँ र श्रेया बचत तथा ऋण सहकारी संस्थामा 1 अर्ब रूपैयाँ भन्दा बढ़ी रकम अपचलन भएको खुलेको छ। हाल बन्द अवस्थामा रहेका दुवै सहकारीको फाइल धरान उपमहानगरपालिकाले हेर्दै आएको थियो। उपमहानगरपालिकाले बराहा सहकारीलाई 2082 भदौ 22 गते समस्याग्रस्त घोषणा गरेको थियो। यता 6 वर्षदेखि बन्द रहेको स्त्रीया बचत तथा ऋण सहकारी संस्थालाई धरानले 2081 सालमा समस्याग्रस्त घोषणा गरेको थियो। तर स्थानीय तहबाट समस्याग्रस्त घोषणा गरेर पनि समस्या समाधान गर्न नसकेपछि अन्तत धरान उपमहानगरपालिकाले केन्द्रीय सरकार गुहारेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई पत्र लेख्दै धरान उपमहानगरपालिकाले दुवै मन्त्रालयलाई समस्याग्रस्त सहकारीको सूचीमा समावेश गरी पीड़ितलाई न्याय र पीड़कलाई कार्यवाही गर्न आग्रह गरेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 16 खर्ब 59 अर्ब 41 करोड़ रूपियाँ बराबरको विप्रेषण भित्रिएको छ। विप्रेषण आप्रवाह 39.1% वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 10.2% बढ़ेको थियो। विवरण अनुसार गत चैत महिनामा विप्रेषण आप्रवाह 2 खर्ब 9 अर्ब 75 करोड़ रूपियाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह 1 खर्ब 39 अर्ब 54 करोड़ रूपियाँ बराबर रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 31.9% वृद्धि भएर 11 अर्ब 55 करोड़ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 7.5% बढ़ेको थियो। चालू आर्थिक वर्षको 9 महिनामा शोधनान्तर स्थिति 7 खर्ब 31 अर्ब 16 करोड़ रूपियाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको 9 महिनाको विवरण सार्वजनिक गरेको थियो। सोही विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति 3 खर्ब 46 अर्ब 23 करोड़ रूपियाँ बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा 2 अर्ब 55 करोड़ले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा 5 अर्ब 10 करोड़ले बढ़ेको छ। समीक्षा अवधिमा चालू खाता 6 खर्ब 18 अर्ब 68 करोड़ रूपियाँ बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता 2 खर्ब 22 अर्ब 67 करोड़ रूपियाँ बचतमा रहेको थियो। सरकारले नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न सक्ने कानून बनाउने घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। उनले स्वदेशमै बसेर डिजिटल माध्यमबाट विदेशी कम्पनीका लागि काम गर्ने प्रचलन बढ़दै गएका बेला सरकारले यसलाई कानूनी मान्यता दिइने बताएका छन्। दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष पक्राउ परेकी छिन्। बैंकिङ कसुर मुद्दामा प्रहरीले गाउँपालिका अध्यक्ष रीता कुमारी शाहीलाई पक्राउ गरेको हो। 5 लाख रूपियाँ बराबरको बैंकिङ कसुरको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार प्रहरीले बोलाएपछि जिल्ला प्रहरी कार्यालय पुगेको उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। सहकारीहरूले धितो नै नहेरी हचुवाको भरमा ऋण दिने गरेको पाइएको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थलगत निरीक्षणका क्रममा अधिकांश सहकारीहरूले धितो नहेरी ऋण दिने गरेको पाइएको हो। प्राधिकरणले केही ठूला सहकारीहरूमा गरेको स्थलगत अनुगमनबाट सहकारीहरूले धितो भनेर ल्याइएका कागजातका भरमा ऋण दिने गरेको खुलासा भएको छ। यतिसम्म कि सहकारीहरूले कागजकै भरमा लाखौं रूपियाँ ऋण दिने र खराब कर्जामा पनि नोक्सानी व्यवस्था नगरेको पाइएको छ। अर्कोतर्फ परिवारकै सदस्य संस्थाको उच्च व्यवस्थापनमा हावी हुँदा मनपरी पैसा चलाउने असुली गरिएको ऋण नवीकरण नगर्ने तथा डिफल्ट लोन असुलीमा व्यवस्था गर्ने गरेको पनि पाइएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई 1 वर्षसम्म सुन नकिन्न आग्रह गरेका छन्। भारतको हैदराबाद र सिकन्दराबादमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले नागरिकहरूलाई 1 वर्षसम्म सुन नकिन्न आह्वान गरेका हुन्। सुन नकिन्नसँगै मोदीले खाने तेलको प्रयोग घटाउन पनि आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय द्वन्द्वका कारण भारतको आपूर्ति श्रृंखलामा देखिएको अवरोध र ऊर्जा तथा अन्य आवश्यक वस्तुको मूल्यमा देखिएको अस्वाभाविक वृद्धिका कारण मोदीले गम्भीर संकटलाई सामना गर्नका लागि आउँदो 1 वर्षसम्म सुन नकिन्न र तेलको प्रयोग घटाउन आग्रह गरेका हुन्। अस्ट्रेलियाले नेपाली गुन्द्रुक, कोदो, भटमास, फापर र मकैमा प्रतिबन्ध लगाएको छ। नेपालबाट निर्यात हुने यी खाद्य सामग्रीको आयातमा कडाई गर्दै अस्ट्रेलियाले तत्कालका लागि आयातमा प्रतिबन्ध लगाएको हो। नेपालबाट निर्यात गरिएको खाद्य सामग्रीमा किरा भेटिएपछि अस्ट्रेलियाको नेशनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेशनले यस्ता खाद्य सामग्रीमा प्रतिबन्ध लगाएको हो। यता नेपालमै उपचार गर्ने प्रविधि नभएको र भारतको कोलकाता पठाएर उपचार गरेर प्रमाणपत्र जारी गर्नुपर्ने अवस्थाका कारण पनि नेपाली वस्तुमाथि प्रतिबन्ध लाग्न पुगेको विशेषज्ञहरूको भनाइरहेको छ। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले नेपालको पहिलो टाइल उत्पादक कम्पनी नेपाल सेरामिक इण्डस्ट्रीजका अध्यक्ष शम्भुनाथ झासँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। बाराको सिमरामा रहेको उक्त उद्योगमा हाल 700 बढ़ीले रोजगारी पाएका छन् भने हाल फ्लोरोटाइल उत्पादन गरिरहेको सोही कम्पनीले अब नेपालमै पहिलो पटक वाइल्ड टाइल उत्पादन पनि शुरू गर्दैछ। आज हामीले उनी झासँग टाइल उत्पादन, नेपाली बजार र सरकारी दायित्वका विषयमा खास संवाद गरेका छौं। प्रस्तुत छ उनी झासँग सहकर्मी सूरज प्याकुर ले गर्नु भएको खास कुराकानी।
1: आजभन्दा 4 वर्ष अगाडि करिब चाहिँ 4 वर्ष अगाडि चाहिँ यो निकोभिट फ्लोटाइल सुरु गरेको हो र यसको कल्पना चाहिँ त्योभन्दा पनि 5 वर्ष अगाडिदेखि भइरहेको थियो। भन्दाखेरि 9 वर्षदेखिको यो कल्पना हो। जुन बेलामा नेपालमा टाइल्स बनेको थिएन त हामीले मैले कल्पना गर्दाखेरि मान्छेले हाँस्थ्यो, यो टाइल्स बन्छ कि बन्दैन, कहाँ कसैले गर्न नसकेको काम तपाईँ गर्न सक्नुहुन्छ भनेर। इभन ब्याङ्कमा जाँदा पनि त्यही कुराहरू गर्थ्यो, तर एक लेभलमा हामीले ब्याङ्कहरूलाई पनि विश्वास दिन लगायौँ र त्यसपछि हामीले यो टाइल्सको स्थापना गरेको हो र गर्दाखेरि फेरि यहाँको माटोले गर्दाखेरि यस्तो टाइल्स बन्यो कि यो विश्व स्तरीय टाइल बनेर हामीले जब एकचोटि बजारमा फिजाइसकेपछि मान्छेले यसलाई कहिले नबिर्सिने टाइपको यसलाई चाहिँ स्वागत गर्यो र युज गर्न थाल्यो र आजको दिनमा एउटा चाहिँ राम्रो ब्रान्ड, ठुलो देशको ब्रान्ड बनेको छ र एक्सपोर्टको पनि यसमा त्यति नै सम्भावना छ। अब पहिला हामीले चाहिँ यसलाई क्वालिटीमा चाहिँ एकदम ध्यान दियौँ, अब क्वालिटी सेट भइसकेपछि अब कस्टिङ, कस्टिङ भनेको कस्तो भन्दाखेरि जस्तै हाम्रो रेन्ज एकदम ठुलो छ, हामीले जस्तै कि एकैचोटिमा छवटा रेन्ज निकालेर मार्केटमा प्रोभाइड गराउँछौँ र छवटा रेन्जमा पनि के हुन्छ, एउटा रेन्जको कन्टिन्यू चलाइराख्दाखेरि के हुन्छ, त्यसको साइकल घट्दै आउँछ, साइकल जति फास्ट गर्यो त्यति चाहिँ कस्टिङ घट्दै आउँछ। अरू कम्पनीहरू जुन नेपालमा छन् त्यो चाहिँ साइकल चेन्ज गर्नुपर्ने बाध्यता छ भने हामीले चाहिँ अब यसमा चाहिँ छवटा प्रेस, तिनवटा किलन राखेर एकैचोटिमा छवटा चाहिँ साइज बनाउने भनेर लक्ष्य राखेको हो र यसको लागि अझै पनि इन्भेस्टमेन्टहरू गर्नु बाँकी छ र त्यसको लागि पनि फन्डहरूको व्यवस्था गरिसकेका छु र अहिले जुन तपाईँहरूले हेर्नुभयो यो सेजमा चाहिँ यो सिमराको सेजमा जुन हेर्नुभयो यो पनि नेपालमा यति ठुलो साइजको फ्याक्ट्री छैन, त्यो तपाईँहरूले हेर्दा पनि देख्नु हेर्नुभयो होला। अब त्यहाँ चाहिँ लगभग हामीले चाहिँ 25,000 बक्स पर डे वालटाइल उत्पादन गर्ने लक्ष्य राखेको छु र यो अहिलेसम्म नेपालमा वालटाइलको कम्पनी छैन। यो टाइल्सको कम्पनी बनाइसकेपछि मलाई लाग्छ कि यसको कस्टिङ कुनै पनि प्लान्टले सेट गर्न सक्दैन र यो हामीले नेपालमा पनि बेच्छौँ र तुरन्तै एक्सपोर्टको काम सुरु गर्छौँ।
2: यहाँ चाहिँ कति उत्पादन हुन्छ दिनमा?
1: अहिले चाहिँ यहाँ 9,000-10,000 बक्स भइरहेछ र आउँदो डेढदेखि दुई वर्षमा हामीले यसलाई 30,000 बक्स पर डे उत्पादन गर्ने लक्ष्य राखेको छु। भ्यालुमा हेर्नुहुन्छ भने लगभग हामीले चाहिँ पर डे 1 करोडको टाइल्स यसले उत्पादन गर्छौँ मोटामोटी र यसलाई चाहिँ लगभग 2.5-3 करोडको टाइल्स उत्पादन गर्ने लक्ष्यमा हामीले यो प्लान्टहरू थप्ने क्रम जारी छ।
2: जस्तो तपाईँले यो पहिलो टाइल एउटा उत्पादन केन्द्र बनाउँदै गर्दाखेरि वा फ्याक्ट्री स्थापना गर्दै गर्दा यो पहिलो काम गर्न जहिले पनि गाह्रो हुन्छ होइन, के कुराले ट्रिगर गर्यो कि होइन म नेपालमा गएर अब टाइलको फ्याक्ट्री लगाउँछु वा?
1: यसमा चाहिँ मैले 5 वर्ष अनुभव गरेँ र यसलाई चाहिँ जुन तपाईँको भन्छ नि यसको ए टु जेड कहानी बुझेँ। पहिला यसमा के मेटेरियल लाग्छ, कति टेम्परेचरमा पकाउनु पर्छ, एमओआर कति चाहिन्छ, डब्लुए कति हुनुपर्छ, यो फर्सिलिन भनेको के हो, भिट्रिफाई भनेको के हो, पोलिस्टाइल भनेको के हो, ग्लोसी भनेको के हो, यो हरेक कुरा 4-5 वर्ष लगाएर अनुभव गरेपछि अनि मेरो आफूमा चाहिँ मलाई कन्फिडेन्स आयो कि यो नबन्ने किन, जस्तै कि मान्छेले सुरुमा के भन्थ्यो, होइन त्यो त इन्डियाको मुर्बी भन्ने ठाउँको टेम्परेचर अलग छ, यहाँको टेम्परेचर अलग छ, टेम्परेचरै सेट हुँदैन नेपालमा, र पहिलाको साथीहरू पनि स्टडी गरेर छोडेको रहेछ। तर मैले के बुझेँ भन्दाखेरि यो 1200 डिग्री जुन टेम्परेचरमा पाक्ने चिज तपाईँको यो 30-40 डिग्री 50 डिग्रीसँग के अर्थ भयो भने चाहिँ मेरो एउटा चाहिँ कुनै पनि क्लियरिटी भएन। मैले भनेको यो जब भित्रको टेम्परेचर 1200 छ भने बाहिरको टेम्परेचरसँग यसको कुनै सरोकारै छैन भनेर मैले चाहिँ एउटा आफूले चाहिँ होइन यो त 100% बनाउन सकिन्छ भनेर अनि रिस्क त मैले लिएको हो, किनकि सबैले यो तपाईँ ठुलो गल्ती गर्दै हुनुहुन्छ भनेर बनाउँदै बनाउने क्रममै चाहिँ सबैले तपाईँले गलत काम गर्नुभयो, सबै 99% मान्छे यस्तो थियो कि मलाई गलत काम गर्नुभयो तपाईँ भनेर चाहिँ भन्न आउँथ्यो। जब सक्सेस भइसकेपछि फेरि यो धमाधम अरू मारवाडी ग्रुपहरूले सबले पहिलेदेखि नै प्रिपेयर रहेछ, यदि सक्सेस भयो भने हामी पनि कुद्ने, होइन भने नकुद्ने, यो जुन कपिराइटको सिस्टम छ नेपालमा त्यो चाहिँ हटिरहेको छैन कि कसैले एकजनाले काम गर्यो भने अनि त्यसले चाहिँ कसरी बिगार्ने भनेर चाहिँ यो चाहिँ एउटा परम्परा चाहिँ चल्दै आएको, अब त्यो परम्परालाई पनि कसरी तोडेर जाने, हामी पहिलो भइसकेपछि यसलाई हामी यति यो इन्भेस्टमेन्टलाई नै ठुलो बनाउँदै जाने, यो इन्भेस्टमेन्ट अन्त अरू अरू फिल्डमा लगायो भने चाहिँ अलिकति विक हुन्छ, तर हामीले सेरामिक सेक्टरबाट कमाएको पैसा सेरामिक सेक्टरमै इन्भेस्टमेन्ट गरिरहेको छु, त्यसले गर्दाखेरि हामीले चाहिँ कुनै डर यताउता चाहिँ
2: यहाँ मान्छेहरूलाई के कन्फ्युजन छ भने जस्तो तपाईँहरूले त नेपालकै सोइल प्रयोग गरेर अधिकांश त्यसको पोर्सन नेपालकै सोइल प्रयोग गरेर टाइल बनाउनुहुन्छ, बाहिरबाट आउने त उताकै सोइल भयो, नेपालको सोइलको क्वालिटी चाहिँ त्यो कस्तो छ वा चाहिँ त्यो इन्डियाको तुलनामा राम्रो छ कि छैन वा बाहिरको तुलनामा राम्रो छ कि छैन वा त्यसको गुणस्तरको मापदण्ड के छ भनेर पनि धेरैले प्रश्न गर्छन्।
1: होइन यहाँ क्वालिटी माटोको एकदमै राम्रो हो, तर विनम्रता के छ भन्नुहुन्छ भने नेपालमा जति पनि खाली जग्गा छ त्यो सब वन क्षेत्रले ओगटिया छ, तपाईँको खाली जग्गा भयो कि वन क्षेत्र, ले उभेटिहाल्छ, अब चारवटा झार रुखसुख उम्रिन्छ, वन क्षेत्रको भइहाल्छ। अब जम्मै र मेटेरियल वन क्षेत्रभित्र छ भन्दाखेरि, अब त्यो वन क्षेत्रभित्र के छ भन्नुहुन्छ भने, मान्छेले कसैले निजी व्यक्तिले झिक्न पाउँदैन। अब त्यहाँभित्र वन क्षेत्रभित्र सुनकै खाने भयो भने जनतालाई त काम लागिरहेको छैन त्यो चिज। अब त्यसलाई चाहिँ सरकारले अलिकति त्यसलाई कसरी सहजीकरण गर्ने भन्ने चाहिँ ठुलो प्रश्न छ सबै। यो भनेको यो सेरामिक सेक्टर नै यदि वन क्षेत्रबाट जहाँ र मेटेरियल छ त्यहाँबाट यदि ल्याउन सकेन भने चाहिँ यो सेक्टर अलिकति चाहिँ धरापमा त नभनु तर के भन्दाखेरि, अब चिज राम्रो हुँदाहुँदा पनि अलिकति नराम्रो मेटेरियल प्रयोग गर्नुपर्ने चाहिँ बाध्यता छ।
2: देशमा प्रशस्त छ,
1: प्रशस्त र मेटेरियल छ, तर अब कस्तो छ भन्नुहुन्छ भने यहीँबाट 20 किलोमिटरमा त्यो र मेटेरियल छ, तर त्यो त अब सरकारको वन क्षेत्रभित्र पर्यो, त्यो चाहिँ 200 किलोमिटर 150 किलोमिटर टाढाबाट ल्याउनु परेको छ। त्यसले गर्दा ट्रान्सपोर्टेसनको कुरा भयो, जस्तै अहिले पनि हामीले सेन्डिकेलेहरू यता दामन साइडबाट लिएर छौँ भगवान्पुरबाट टाढा, तर यही चाहिँ अब चुरे उसमा छ, चुरेमा छ, तर त्यो त चुरेबाट झिक्न पाइँदैन। अब निजी जग्गा कहाँ छ त्यहाँबाट खोजेर ल्याउने हो, त्यसले गर्दा अलिकति कस्टिङ चाहिँ माथि परेको छ।
2: जस्तै यो तपाईँहरू त अब नेपालमै प्रोडक्सन गरिरहनु भएको छ, नेपालमै सेल्स गरिरहनु भएको छ, अब अरू कम्पिटिटरहरू भनौँ वा अरू अरू ब्रान्डहरू भनौँ जो चाहिँ नेपालमा अहिले तपाईँहरू नै चलेको देखेर चाहिँ आइरहनु भएको छ होइन, अब उहाँहरूको त लार्ज स्केलमा प्रोडक्सन हुन्छ होला, त्यसमा कस्ट पनि अलिक कम पर्छ होला, त्यो चिजमा चाहिँ कम्पिटिसन गर्न नेपाली उद्योगका लागि कति गाह्रो परिरहेको छ र त्यसमा सरकारप्रति तपाईँको अपेक्षा के हो?
1: होइन, कस्टिङको कुरामा भन्नुहुन्छ भने अहिले नेपालमा जति पनि टायर कम्पनी छ सबको कस्टिङ उस्तै छ, अब 2-4% तल माथि होला त्यो छुट्टै पार्ट हो, तर कस्टिङ उस्तै छ। जसको अलिकति क्वालिटी जति हामीले अलिकति क्वालिटीमा बढी ध्यान दिएको छ थोरै कस्टिङ माथि आइरहेको छ। अब यो त माटोले बन्ने चिज हो, तपाईँको खेतको नजिकको माटो बढी युज गरिदियो भने कस्टिङ घटिहाल्छ, तर त्यसले गर्दा क्वालिटी त मेन्टेन हुन सक्दैन होइन। अब त्यो चिजलाई बल्ल बल्ल हामीले चाहिँ सुरुमा एनएस अप्लाई गरेको, त्यो बेलामा एनएसै थिएन, एनएसको मापदण्डै थिएन। त्यसपछि तपाईँको हामीले टाइल्स कम्पनी खोल्न जाँदाखेरि हामीलाई इँटा बनाउने भनेर दर्ता दिएको थियो, किन टाइल्स बनाउने दर्तै छैन कि उनीहरूको किताबमा। अब बिस्तारै सरकारले पनि यसलाई चाहिँ अब ध्यान दिएर सहजीकरणहरू गर्दै गयो, नियम कानुनहरू बनाउँदै गयो, क्वालिटीमा सरकारको पनि निगरानी पुग्यो भने पक्कै यो बेल्ट चाहिँ, र अलिकति र मेटेरियलमा सहजीकरण, इलेक्ट्रिसिटीमा सहजीकरण, अहिले पनि तपाईँको हामीलाई सुक्खा बेलामा त 70 लाख 80 लाख 1 करोडसम्मको डिजल गइरहेछ, यो भनेको त विदेशी जाने हो, जबकि हामी इलेक्ट्रिसिटी त हाम्रो देशको उत्पादन हो। अब पुरै चाहिँ 24 आवर इलेक्ट्रिसिटी प्रोभाइड भयो भने मलाई लाग्छ कि 5-7 करोड त त्यहाँबाट नै हाम्रो प्लान्टबाट जोगिन्छ भने भनौँ न। अब हाम्रो देशको इलेक्ट्रिसिटी बाहिर बेच्न गइरहेछौँ तर हामीलाई नै पाइरहेको छैन, हामीले पाइरहेको छैन, यो त हाम्रो होइन सब उद्योगको समस्या हो। यो तपाईँको अहिले लोड सेडिङ सुरु भयो, अब गर्मी अलिकति सुरु हुन बित्तिकै लोड सेडिङ सुरु भइहाल्छ, यो चिज सरकारले सहजीकरण गरिदियो भने।
2: यहाँनिर तपाईँहरूले यो कम्पनी अब आइपिओमा लाँदै हुनुहुन्छ होइन, जब जब जनतासँग चाहिँ त्यो जोडिन्छ तब चाहिँ अलि बढी चासो हुन्छ मान्छेलाई त्यो पैसालाई के गर्ने भन्ने कुरा छ। पछिल्लो समय आइपिओ ल्याउने, आइपिओलाई चाहिँ एक्जिट प्लानको रूपमा प्रस्तुत गर्ने केही खराब उद्योगिकका कारण समग्र त्यो इन्डस्ट्री नै अलिकति मान्छे शङ्काको घेरामा जस्तो परे जस्तो छ। तपाईँहरूले चाहिँ के उद्देश्यका साथ आइपिओबाट चाहिँ फन्ड कलेक्सन गर्ने?
1: एउटा त सुरुमा त हामीले आइपिओमा जाने लक्ष्य थिएन, किन हाम्रो 4 वर्ष भयो, त्यो लक्ष्य भएको भए त हामी सुरुमै जान्थ्यौँ, हाम्रो जाने प्लान थिएन। अहिले के भन्दाखेरि आइपिओमा गइसकेपछि एउटा जनमानसमा पनि जोडिन्छ क्या हाम्रो ब्रान्ड, हामीले जतिजनासँग जोड्दै जान्छौँ त्यति मान्छेसँग हामी जोड्यौँ, एउटा ठुलो ग्रुप बन्दै जान्छ। ठुलो ग्रुप बनेपछि अहिले पनि नेपालमा कतिपय चिज बनिरहेको छैन, अहिले पनि तपाईँको सेनेट्रीको प्लान्ट आइसकेको छैन, सिसाको प्लान्ट आइसकेका छैन, यस्तो थुप्रै प्लान्टहरू छन् कि जुन आइसकेका छैन। अनि ग्रुप ठुलो भयो, हामीसँग यदि फन्डिङ आयो भने हामी त्यो फन्डलाई चाहिँ अरू नयाँ नयाँ प्लान्टहरू, नयाँ नयाँ जुन देशमा बनिरहेको छैन त्यो चिजहरू बनाउँदै जान्छौँ, र एउटा चाहिँ हामीले चाहिँ पब्लिकमा प्रोभाइड गराउँदै गयो भने एउटा हाम्रो ग्रुप पनि ठुलो भएर जान्छ। पैसाको त अब पैसा लिएर ब्याक भएर के गर्ने भन्नुहोस् न, आखिर कामै गर्ने हो त। हामीले पहिलो टायर कम्पनी बनाएको यही नै हाम्रो लागि ठुलो इज्जतको कुरो हो नि होइन। हामी यो पहिलो टायर कम्पनीबाट एक्जिट कसरी हुने, यो त हाम्रो मन्दिर भने पनि यही हो, कर्मक्षेत्र भने पनि यही हो, त हामी त यसलाई कसरी ठुलो बनाएर कसरी देशमा ल पहिलो टायर कम्पनी यो लेभलसम्म पुग्यो, यसरी जनमानसमा पुग्यो, यस्तो क्वालिटी दियो, त हामी त त्यसैमा काम गर्छौँ र यसलाई चाहिँ मन्दिर बनाएर अगाडि बढाउँछौँ।
2: त्यसो तपाईँहरूले टायल सुरु गर्दै गर्दाखेरि पनि यहाँ नेपालमा टायल थिएन, अझ वाल टायलको पनि तपाईँहरू पहिलो नै हो होइन, तपाईँको दिमागमा रहेको चाहिँ अब यी चिजबिजहरू पनि नेपालमा गर्न सकिन्छ जुन चाहिँ अहिले गरिएको छैन, जस्तो तपाईँलाई सिसाको कुरा गर्नुभयो होला, अरू त्यस्ता के चाहिँ हुन सक्छ नेपालमा?
1: अनि नेपालमा धेरै छन्, नेपालमा तपाईँको धेरै चिज बनाउनु अलि बाँकी छ, तर के भन्दाखेरि एकैचोटिमा त अब हाम्रो ग्रुपले पनि सक्दैन, वन बाई वन बनाउँदै जाने। जस्तै कि तपाईँको अहिले ग्रोसरीको आइटम नेपालमा बनाएको छैन, कप प्लेट आदि इत्यादिहरू इम्पोर्टै भइरहेछ, त्यो सब त सेरामिकै हो नि।
2: भनेपछि सेरामिकबाट हुने चाहिँ त्यो प्लेट भयो, कप प्लेट भयो, थालहरू भयो, त्यो सब
1: सेमै चिज हो नि त। जस्तै कि यो प्लेट बनाउनु पर्यो, यो कप बनाउनु पर्यो भने त सेरामिकै हो, सेम मेथडै हो, यसैमा पनि बनाउन सक्छु। तर यसैमा बनाउँदाखेरि के हुन्छ भन्नुहुन्छ भने अब अहिले बनाइरहेको छ डिस्टर्ब हुन्छ, त्यस कारण यसमा सेरामिक सेक्टरलाई पूर्ण आत्मनिर्भर कसरी बनाउने
2: यो अहिले नेपालमा छैन
1: छैन। अहिले पनि धेरै आइटम त सेरामिकको तपाईँ हेर्दै जानुभयो भने त विदेशबाट अझै पनि आइरहेको छ नि, होइन? अहिले पनि तपाईँको कुनै पनि पार्टीमा हेरौँ न, 200 प्लेट आएको आउँछ भने त सब विदेशबाट आएको त हो नि, हाम्रो देशको प्लेट त होइन त्यो, तर त्यो मेटेरियल त हामीसँग छ नि सबै। त्यसलाई चाहिँ पूर्ण त सेरामिकलाई चाहिँ आत्मनिर्भर कसरी बनाउने, यसलाई एक्सपोर्टको माध्यम कसरी गर्ने, यसमा चाहिँ हामी काम गर्दै जान्छौँ।
2: अहिले कति जति रोजगार हुनुहुन्छ तपाईँहरूको यो दुईटा?
1: हाम्रो यो प्लान्टमा नेपाल सेरामिकमा 350 जना, अब नेपोलिट सेरामिक जुन उतापट्टि वालटाल त्यसमा पनि 350 जना, लगभग 700 कर्मचारी चाहिँ हाम्रो प्रत्यक्ष हुन्छ। अनि अप्रत्यक्ष त अब ट्रान्सपोर्ट यताउता आदि इत्यादि त जोडिने नै भयो।
2: जस्तो अहिले हामीले यहाँ के पनि देख्यौँ भने सेरामिक इन्डस्ट्रीमा चाहिँ अलि बढी टेक्निकल मान्छे, नेपाली जनशक्तिको अभाव भए जस्तो, वा चाहिँ भनौँ न इन्जिनियरहरू पनि बाहिरबाट लिएर आउनुपर्ने जस्तो, यो चाहिँ यो कतिको सहज छ यो यो काम चाहिँ?
1: अनि यस्तो छ, अब नेपालमा सेरामिक इन्डस्ट्री नभएपछि पक्कै यसको कुनै इन्स्टिच्युट छैन, कहीँ पढ्ने ठाउँ छैन, र कुनै पनि स्टुडेन्टले सेरामिक इन्जिनियर बन्छु भने चाहना पनि भएन, किनभने यो सेक्टरै छैन नेपालमा। तर हामीले अहिले त टेक्निकल मान्छे त पक्कै बाहिरबाट नै ल्याउनु पर्ने बाध्यता भयो, या छिमेकी भारतबाट ल्याऊ या त्यो अरू देशबाट ल्याऊ, किनकि अब हाम्रो देशमा छैन भने उहाँहरू चाहिँ अब 1 लाखको ठाउँमा 2 लाखै मागे पनि, 3 लाखै मागे पनि त अब दिएर बाध्यता छ। अब सरकारले पनि अलिकति एउटा सेरामिक सेक्टरको इन्स्टिच्युटहरू चाहिँ क्याम्पसहरूमा पढाइ एउटा एजुकेसनको व्यवस्था गर्नुभयो भने पक्कै अब यत्रो इन्डस्ट्री खोलिरहेछ भने उनीहरूलाई यहीँ रोजगार पाउँछ।
2: यो नेपालमा काम गर्ने व्यवसायहरूले चाहिँ प्राय गरिरहेको गुनासो चाहिँ के हुन्छ भने, हामी नेपालमा काम गर्छौँ, नेपालमा प्रडक्सन गर्छौँ, अर्को एउटा कुनै ब्रान्ड बाहिरबाट आएर चाहिँ मार्केट इन्ट्री गरिरहेको हुन्छ, हाम्रो देशको सरकारले त हामीलाई कतै न कतै प्रडक्सन गर्नुपर्छ भन्ने खालको कुराहरू भइरहेछ, होइन? यसमा तपाईँहरूको सरकारसँगको अपेक्षा के छ अन्त्यमा?
1: होइन, हाम्रो चाहिँ रियलमै ठुलो हेम्पर चाहिँ अहिले जुन यो चेन्जहरू भयो नि, अब जो पनि व्यापारीले आफ्नो 10 रुपियाँको सामान छ भने 1 रुपियाँ घोषणा गरेर पनि ल्याउनु पाउने भयो कि, त्यसले गर्दा इन्डस्ट्रीलाई चाहिँ ठुलो घाटा छ र सरकारलाई पनि एउटा चाहिँ रेभेन्यूमा घाटा छ, किनकि 10 रुपियाँको राजस्व तिर्नुपर्ने ठाउँ उसले 1 रुपियाँ घोषणा गरेर पनि ल्याइरहेछ, भनेपछि त सरकारको कोषमा त गएन। र त्यसले गर्दाखेरि एउटा कस्टिङमा कि एउटा चाहिँ मार्केटमा चाहिँ हाम्रो टाइल इन्डस्ट्रीमा चाहिँ ठुलो धक्का चाहिँ पुगेको छ।
2: जबकि त्यो टाइल 1 रुपियाँमा बन्दैन भन्ने कुरा चाहिँ प्रष्ट
1: छ। के भन्दाखेरि पहिला तपाईँको के थियो, फिक्स थियो मूल्याङ्कन, यतिभन्दा कममा ल्याउनु नपाउने रेट, चलमा त्योभन्दा पनि इन्डियामा रेट माथि नै थियो। तर अहिले त के छ भन्नुहुन्छ भने 100 रुपियाँको सामान छ, 20 रुपियाँ पनि मूल्याङ्कन घोषणा गरेर ल्याउन पाउने भयो, उसले त 20 रुपियाँमा मात्रै 20 रुपियाँमै उसले कस्टम तिर्दै पुग्यो। त्यसले गर्दा चाहिँ टाइल उद्योगमा चाहिँ ठुलो धक्का चाहिँ पुगेको छ। हामीले पनि अस्ति चाहिँ सबैजना मिलेर अर्थमन्त्रीज्यूलाई पनि यो अवगत गराएको थियो, अनि उहाँले चाहिँ अब यो बजेट भाषणमा चाहिँ यसलाई केही सुधार गर्छु चाहिँ भन्नुभएको छ, आश्वासन दिनुभएको छ, अब एकचोटि हेरौँ बजेट भाषणमा के हुन्छ यसको चाहिँ।
0: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रम सम्बन्धी केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सुधै 98510-0648 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811478488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 MHz
1: सुन्न मन लायो।
2: एकै थाली खाना खान्छे।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9705508557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: Akilal Esports, Buddha Bishal Bazar, Sibbe Junga Pokhara, Shampurna Kisimka, Khelkudka Sarangri, Wholesale Tatha Khudra Bikri Garine Thau, Bibhinna Deshka Jersey Haru, Supath Mulyama Painchha, Aafulai Man Parne Deshko Jersey Ka Lagi, Samjhan Hos, Akilal Esports. Proprietor Mohan Kumar, Samparka, 98162-62983, 98552-55855, Samjhanus Hai, Akilal Esports, Buddha Bishal Bazar.
1: ओहो भाउजू ग्यास त सारै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गरे भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिदैन
1: का त्यस्तो गर्न हुन्छ र भाउजू यो त एकदमै संवेदनशील चीज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौं त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98560-35394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइवेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 र मोबाइल नम्बर 98460-00851
8: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
9: होइन के भन्छ यो रेडियाले तेल लगाएर गान्छ
8: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98560-2140 98560-2127 र 98038-2140 सम्झनुहोस् है, सेक्युरिटी गार्ड को तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
10: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
11: वेस्ट सल्फर ने ल्यायो नया जम्बो कम्बो अफर, अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
10: अब सब को लागी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा को लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर घर घर मा फाइबर इंटरनेट र टीवी सर्विस।
11: कन्ट्याक्ट 0615530500 0615589848।
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेरनु साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807615947, 9857325575।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805121050, 9825127014।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
7: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

मैले जीवनमा दुईजनासँग प्रेम गरे, एउटा जो मेरो हुनै सकेन अनि अर्को थिइन् मेरो साथी जो जीवन साथी हुनै सक्दैन। सक्छौ

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धूम्रपान सेवन नगरौं,
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560110909, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
5: सूचना, शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलता खबर .com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: गाई के भो ठिक हुनुहुन्छ नि?
1: एकदमै टाउको दुखे जान सक्दिन होला। रातभरि गाडी चलाएको चलै थियो। अरू कोही गाडी चलाउने मान्छे भयो भन्नु न है बहिनी।
0: जाउँ न, अनि यहाँ मान्छेले आफत पराएको छ नि त दाई।

0: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम छिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
1: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: ज्ञान बिना हो भक्ति पै भक्ति बिना नहीं ज्ञान भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द मानव जीवन यथार्थता परम चरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं किनकि हामीले त 500 मुद्दन्य विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौ स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: अनन्त श्री विभूषित जगद्गुरु श्री कृपालुजी महाराज का एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदास जी आफ्नो प्रवचनमा पुराण एवं अन्यान्य धर्म ग्रन्थहरूमा रहेका विरोधाभाषी सिद्धान्तहरूको समन्वय गर्दै भगवत प्राप्तिको सर्वसुगम एवं सर्वसाध्य मार्गको प्रतिपादन गर्न लाग्नु भएको छ। यहाँहरू स्वामीजीका सारगर्भित प्रवचन मनोयोगका साथ श्रवण गर्नुहोला। प्रवचन धारावाहिक हुनेछ अतएव प्रतिदिन सुन्न अनिवार्य छ।

वेद सर्वोच्च ज्ञान हो, न वेद को श्रोत ज्ञान दिनुस, यो वेद भगवान ले प्रकट गर्छन्, भगवान बाट प्रारंभ भयो वेद, र त्यसलाई ब्रह्माजीले प्राप्त गरेर यो सब संसार बनाए शून्यबाट। त यसको क्रम यस्तो छ।

0: कि भगवान बाट ब्रह्मा जी ले प्राप्त करे, ब्रह्मा जी बाट वशिष्ठ जी ले प्राप्त करे, वशिष्ठ बाट शक्ति ले प्राप्त करे, शक्ति बाट पराशर ले प्राप्त करे, पराशर बाट वेदव्यास ले प्राप्त करे, वेदव्यास बाट शुकदेव परमहंस ले प्राप्त करे, शुकदेव परमहंस बाट गौण पादाचार्य ले प्राप्त करे, गौण पादाचार्य बाट गोविंदाचार्य ले प्राप्त करे, गोविंदाचार्य बाट आदि जगत गुरु शंकराचार्य जी ले प्राप्त करे। जगत गुरु हर को क्रम में आए फिर ये वेद, शंकराचार्य जी, तेस पछी निंबार्काचार्य जी, तेस पछी रामानुजाचार्य जी, सब जगत गुरु थे। जगत गुरु माधवाचार्य जी, तेस पछी 700 वर्ष सम्म शून्यता छायो संसार में, तेस पछी जगत गुरु कृपालु जी महाराज हुनुभयो, वाले फेरी प्रकट गर्नुभयो यसलाई। र त्यो जगत गुरु कृपालु जी महाराजले मलाई जे दिनुभयो त्यही म तपाईँहरू समक्ष पस्किँदैछु। यो हो वेदको लिङ्क। ठिक त निष्कर्ष यो हो कि वेद नै मूल ज्ञान हो। त आउनुहोस् वेदको भनाई, इम्पोर्टेन्ट एक भनाई छ, त्यसलाई लिएर हामी अब विवेचन शुरू गरौं। वेदमा एक मन्त्र छ, सदा विचार रहत जगत जीव परमात्मनो। पैंगलोपनिषद दोस्रो अध्याय को 18 मंत्र हो। वेद वंश हे जीवात्मा हो, मनुष्य हो, तीन चीज लाई विचार कर, ध्यान दिनुस। यहां वेद ले जबरदस्ती करे छैन, विचार आयत विचार कर, विचार विचार विमर्श कर, यो बता छ, एला तुरंत लागू कर भने छैन, विचार कर जान, यानी कि विज्ञान अंतर्निहित ज्ञान में विचार तो त्यसैले गर्छ नि जहां विज्ञान छ, स्वतः मान्नु ज्ञान भयो, त्यसमा विचार विमर्श गर्नु, रिसर्च गर्नु विज्ञान भयो। यहां तीन चीज छ, एक जगत जुन हामीले भोगी रहेछौ, देखी रहेछौ यो जगत, इसको बारे में विचार कर, एक जीव स्वयं तिमी र तिमी जस्तै शरीरधारी तमाम पशु पक्षी इत्यादि लगायत जीव, इसको बारे में विचार कर कि तिमी कहाँबाट आयो, कहाँ जानु छ, लक्ष्य के हो, यो विचार कर। र अर्को एक यो दुबई को शासक छ परमात्मा, त्यसको बारेमा विचार गर। यो तीन चीज यदि तिमीले विचार गरेर निष्कर्षमा पुग्यौ भने सब चीज जान्दछौ। जसरी माटोको ज्ञान भएपछि माटोको सुराई, माटोको एस्ट्रे घ्याम्पो सब हामी जान्दछौ, यो माटोको हो। त्यसैले यो तीन चीज जान। त यसमा मोटा मोटी संसारको बारेमा त हामीलाई के हदसम्म अनुभव छ, स्थूल रूपमा, सूक्ष्म रूपमा भलै नहोस्, र आफ्नो बारेमा पनि केही न केही जान्दछौ। तर यहाँ सबभन्दा समस्याको भाँडो हो भगवान, न कहिले देख्या छ कहिले देख्या छ न अनुभव भएको छ, होइन? यो पनि जान भन्छ यसले, विचार गर। कसरी गर्ने विचार? विचार गर्नलाई त देख्नु पर्यो नि, अनुभव हुनु पर्यो, अनुभव विचार गर्नु। केही चीज खान दिन्छन्, हामी भान्सामा घुम्दै घुम्दै पुग्यौं, तरकारी पाक्दैछ, कष्ट भएछ, विचार गरौं न त, चाख्न दिए मुख राखे जी बल्ल विचार हुन्छ देखेरै मात्र त हुँदैन भने, अब यो देख्दै नदेख्या अन्धाराको जङ्गारको विचार कसरी गर्नु बताऊ। त वेद भन्छ सत्य ज्ञानानन्दम परिपूर्णम, पैंगलोपनिषद पहिलो अध्यायको दोस्रो मन्त्र, अर्थात सच्चित आनन्द, यो तीन गुण जसमा छ त्यो भगवान भनेर जान्नु। तीन चीज, ठिक, सत् माने सदा सत्ता रहने वाला, कहिले नाश नहुने वाला, सत्ता नित्य रहने वाला, ब्रह्म परामृतम मुंडकोपनिषद पुनः वेद थप छ एक दुई दस को मंत्र हो ब्रह्म परम अमृत छ। ध्यान दिनुस एक मृत हुन्छ एक अमृत हुन्छ। मृत नासी ने अमृत सदा रहने त भगवान अविनाशी छ सनातन छ नित्य सत्ता छ कहिले पनि नष्ट हुँदैन त्यो गुण। र दोस्रो ज्ञाता सा सर्ववेत्ता एकाक्षरोपनिषद को नौ मंत्र हो वेद भन्छ सा सर्ववेत्ता जसले सब चीज जान्दछ। हामी जान्दैनौ हामीले यहाँ जे देखेका छौं त्यति जान्दछौं। हाम्रो बाहिर नैया किनेको गाड़ी छ राख्या छौं यहाँ प्रवचन सुन्न मस्त छौं बाहिर कसैले पोहोर दिया रहेछ भने नि हामीलाई ज्ञात छैन अहिले बाहिर गएर देखेपछि ह पछि हुन्छ। तर भगवान सर्वज्ञ छ यह सर्वज्ञ सर्वविद्धस्य ज्ञानमयम् तपः पुनः वेद भन्छ सब जानने वाला यानी कि सत्ता नित्य वाला सब जानने वाला प्लस आनंदम ब्रह्म बृहदारण्यकोपनिषद तीन नौ अट्ठाईस आनंद जो रहन्छ त्यो भगवान हर समय हर अवस्था में जहां दुख को लबलेस न होस त्यो भगवान यदि दुख भयो भने त्यो भगवान होइन। तो यह तीन गुण जसमा छ त्यो भगवान हो। इसको साथ ही प्लस अर्को महत्वपूर्ण कुरा बताउँछ कि स ईक्षत लोकानुसृजा इति ऐतरेयोपनिषद पहिलो अध्याय को पहिलो खंड को पहिलो मंत्र वेद भन्छ सबभन्दा इम्पोर्टेन्ट कुरा अझ सुन्छौ सुन कि त्यो ब्रह्म को विशेषता हो कि उसले इच्छा गरे भने स माने ऊ इच्छा त इच्छा गरेपछि यो लोक को सृष्टि हुन्छ सृजना हुन्छ। उसले इच्छा गरेन भने हुँदैन यानी कि यो संसार को सृष्टिकर्ता पनि उही हो। त सृष्टिकर्ता भएपछि प्रलयकर्ता पनि त होला वैज्ञानिक थ्योरी अनुसार पनि त बिग बैंग थ्योरी अनुसार पनि एक दिन डिस्ट्रॉय हुन्छ अवश्य। नारायणो प्रलियन्ते नारायणो उपनिषद को पहिलो मंत्र हो नारायण द्वारा नै प्रलय हुन्छ भगवान द्वारा प्रलय पनि हुन्छ ठीक। अधिष्ठानम समस्तस्य जगतम सत्यचिद घनम रुद्र हृदयोपनिषद को 48 मंत्र पुनः थप्छ कि संसार सृष्टि गर्छ प्रलय गर्छ प्लस सृष्टि र प्रलय को बीच को काल जुन छ त्यति बेला यसलाई स्थित राख्छ जीवित राख्छ त्यो पनि उसैले गर्छ। अधिष्ठाता हो यो संसार को यो हो ब्रह्म को परिभाषा ठीक। र एक वेद माने जान्नु वेदांत माने जान्नु को अंत्य र एक वेदांत ग्रंथ छ जुन वेद को सार हो जसमा चार अध्याय 16 पाद 556 सूत्र छ त्यसमा एक महत्वपूर्ण सूत्र छ जन्माद्यस्य यतः ब्रह्म सूत्र पहिलो अध्याय को पहिलो पाद को दोस्रो सूत्र। इसको आशय हो कि ब्रह्म द्वारा नै यो संसार सृष्टि हुन्छ स्थित रहन्छ प्रलय हुन्छ उही हो कारक तत्व ठीक। तो यो त भयो वेद वेद माने ज्ञान अंतिम ज्ञान उसले बतायो। तर अहिलेको युग वैज्ञानिक युग तमाम चीज विज्ञानले हाम्रो कल्पना भन्दा बाहिरको चीजहरूलाई प्रकटमा ल्याछ त्यसैले यसलाई स्वतः कसरी मान्य आउनुस् विज्ञानको पनि एक दुईवटा चीज विचार गरौं। यो जुन सृष्टि र प्रलयको कारक तत्त्व वेदले भगवानलाई मानेको छ, तर वैज्ञानिक सिद्धान्तले यसलाई सहर्ष स्वीकार गरेको छैन, मानेको छैन। जस्तै नोबेल पुरस्कार विजेता नील बोरले यसलाई स्वीकार गरेका छैनन्, उनले आफ्नै सिद्धान्त प्रतिपादन गरेका छन्। जुन खुब पढाइ हुन्छ संसारमा यही चिज सिक्छौ हामी। उनले सम्झाए मिनिचर सोलार सिस्टम, लघु सौर्य प्रणालीद्वारा जसरी सूर्यलाई अनेक ग्रहले एक फिक्स अर्बिटमा भिजिट गर्छन्, त त्यो भिजिट गर्दा एक एनर्जी उत्पन्न हुन्छ, जुन तपाईँले देख्नु भएको छ अन्तरिक्षमा ग्रहहरू देखाउँदाखेरि त्यसको बाहिर एक गोलो गोलो देखाइन्छ नि, शक्ति एनर्जी उत्पन्न भइरहेको। त इलेक्ट्रोन न्यूट्रोन पोट्रोन जुन छ यो नै एक आपसमा भिजिट गर्छन्, यसबाट जुन छ घुम्छन्, यसबाट शक्ति पैदा हुन्छ र त्यसै द्वारा इन्टिग्रेशन डिस्ट्रिग्रेशन हुन्छ, अर्थात जगत बन्छ, जीव चराचर बन्छन्, त्यसैबाट नष्ट हुन्छ, यहाँ भगवानको आवश्यकता छैन। उनले मानेन। त्यस्तै अर्का प्रख्यात वैज्ञानिक न्यूटन, जसको सिद्धांत कणवादी सिद्धांत हो, कर्पस्क्युलर थ्योरी, इनले पनि यसलाई स्वीकार गरेनन्, यहाँ भगवानको आवश्यकता छैन, यही परमाणुद्वारा नै हुन्छ। त्यस्तै अर्का वैज्ञानिक भए थॉमसन यंग, उनले पनि सिद्धान्त प्रतिपादन गरे इलेक्ट्रोमैग्नेटिक वेव्स, विद्युत चुम्बकीय शक्ति एक एनर्जी छ, त्यसैद्वारा यो सब काम हुन्छ, जगत उत्पन्न हुन्छ, डिस्ट्रोय हुन्छ, भगवान नामको वस्तु यहाँ जरुरत छैन, उनले पनि रिजेक्ट गर्छ। अंग्रेज भौतिक शास्त्रीहरू भए बेलायतका, उनीहरूले एक काइनेटिक एनर्जीको प्रतिपादन गरे, गतिज ऊर्जा, लॉर्ड केल्विन विलियम थॉमसन को फिलोसफी हो यो, कि गतिज ऊर्जा जुन छ काइनेटिक, जैसे एक पत्थर यहां दल केही नहीं हुँदैन, तर त्यही पत्थरले हान त्यसबाट ऊर्जा उत्पन्न हुन्छ, चोट लाग्छ, त त्यो जुन ऊर्जा उत्पन्न भएछ त्यसैद्वारा सब चीज हुन्छ, परिवर्तन हुन्छ। जस्तै तिमी सड़कमा उभ्या छौ, उताबाट गाड़ी आयो जोड़ले, त्यसबाट ऊर्जा उत्पन्न हुन्छ, तिमी फील गर्छौ, तिम्रो कपाल यहाँ छ भने पछाडि फर्काइदिन्छ, परिवर्तन आयो तिमीमा। यही प्रकार सुनामी सुनामी सब आउँछ, परिवर्तन हुँदै जान्छ, यसैबाट सब कार्य बन्छ, भगवानको जरुरत छैन। यी तमाम वैज्ञानिकहरूको फिलोसफी, यद्यपि वैज्ञानिकहरू स्वयं प्रायले माने कुनै न कुनै प्रकारले भगवान गड आदि, तर फिलोसफिकल्ली कमैले माने। त बताउनु, जुन विज्ञानले दिएको देनको कारण आज हामी हर प्रकारले सुविधा भोगिरहेछौ, त्यसलाई नकार्दै जुन देख्दै नदेखेको अनुभवै नभएको जुन भगवान छ, त्यसको पछि किन लाग्ने प्रश्न उत्पन्न भयो। त यसमा हामीलाई गम्भीर विचार गर्नु छ, विवेचन गर्नु छ, लहै लहैमा मान्नु छैन। संसारमा धेरै चीज लहै लहैमा चलेका छन्, हल्लै हल्लामा, जुन तपाईँहरू यहाँ टाई लाएर बस्नु भएको छ नि ठाटले, यो कसरी सुरु भयो थाहा छ तपाईँहरूलाई? प्राचीन कालमा इङ्ल्यान्डमा राजा थिए, राजाको घाँटीमा गलगाड आयो, गलगाड। तब विचार विमर्श गरियो कि राजा त तमाम सभामा जानुपर्छ। केवल नाम देखते ले देख रहे स्वदेव ने क्या जवाब दिन परेशान भाई ता राजा का डॉक्टर वैद्य जो थे तेती बेला तो औषधि उपचार ऑपरेशन पर थे ना अब एला झाकनों को विकल्प है ना सरकार तब किया काम नहीं राम रो कपड़ा जति राम रो होना सच त्यो यहां घाटी में लगाए बेरनी तो त्यसलाई छेक्नको लागि एक राम्रो कपड़ा लगाउने सल्लाह दिए राजाले स्वीकार गरे लगाए सभामा गएर बसे आज पनि लगाए भोलि पनि लगाए पर्सि पनि लगाए त संगत गुनाको फल अरू सभासदले पनि देखे आहा राजालाई कस्तो स्वाद ह त उसले पनि गएर लाउन थाले त सभासदहरूले लाएको देखेर जनताले पनि लाउन थाले त घामै नअस्ताउने कुनै दिन थियो इङ्ल्यान्ड त विश्वमा उसको प्रभाव थियो त त्यसको प्रभाव सर्दै सर्दै गयो सर्वत्र व्यक्तिहरूले बेरेर लाउन थाले यहाँ अहिले त यहाँसम्म कि विचार सिँगार पुस्न नसक्ने बच्चाहरूलाई पनि बाँधिन्छन् र सब त्यो बाँधेर आफूलाई निकै ठान्छन् जबकि वास्तविकता के हो गलगाड छोप्ने कपडो एक प्रकारले सब गलगाडी भए लहै लहै त यो प्रकारले हामीलाई मान्नु छैन कसैले भन्दैमा कुनै चीज गम्भीर विचार गर्नु छ र यसको समन्वय पनि गर्नु छ दुवैको आवश्यकता छ यहाँ संसार मिथ्या भन्ने बाबाजीहरू भए हाम्रो इतिहासमा मिथ्या बोले तर हाम्रै गृहस्थीको घरमा आएर दाल रोटी खाए मिथ्या भयो किन खाएको त्यसैले यो मिथ्या होइन यसको के हो कारण म बताउँछु आउँदा दिनमा त प्रमुख चीज यही हो कि हामीले संसार भोग गरिरहेछौ जुन वैज्ञानिकहरूले दिएको सिद्धान्त अनुसार उनीहरूको देहले हामीले जुन भोगिरहेछौ यो यसलाई नमानेर भगवान जुन छ त्यसलाई किन मान्ने एक दोस्रो यदि वेद नै सबको मूल ज्ञान हो भने त यिनीहरूले पनि त त्यसलाई मान्नुपर्ने यी तमाम प्रश्न छन् यो प्रश्नको समाधान गर्नु छ गर्नेछु म तर आज होइन भोलि श्रीमद् सद्गुरु भगवान
1: आदरणीय श्रोताहरू रेडियो सफलता 103.4 MHz आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु श्रोताहरू तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ यसका लागि सम्पर्क सूत्र 98 5 60 35 800 र 98 4 60 24 162 हस्त आजका लागि आध्यात्मिक सन्देश यति नै जय श्री राधे।

0: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 98460054635 98464043853।
1: हेलो
2: हेलो बहिनी सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, शुभ बर्बाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 4 गते सोमबार, ईस्वी सम्वत मे 18 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको द्वितीय तिथि रातिमा 9:17, त्यसपछि तृतीय तिथि लाग्नेछ। नक्षत्रमा रोहिणी दिनमा 2:37, त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शुकरमा 50:40, त्यसपछि धृति योग लाग्नेछ। करोडमा बाल वा अहोरात्र रहनेछ। आनन्दादि योगमा आज पर्वत योग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा पनि वृष राशिमा रहनेछन्। आजको दिन मान 33:47 अर्थात 13:31 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:15 मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:46 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 6:05 रहेको छ भने चन्द्रमा अस्ताउने समय साँझमा 8:42 रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज समय शुभ छैन। शुरूमा मन खिन्न हुन सक्छ, निराशा र वैराग्यका भावना पलाउन सक्छ, तर आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठन पाठन र बौद्धिक चिन्तन मननमा घोत लिने र कड़ा मेहनत गर्ने दिन रहेको छ। आज जे परे पनि बुद्धि खियाएर अघि बढ़ेमा सफलता आर्जन गर्न सक्नेछ। दिउँसो बढ़ी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ, तर रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि समय खराब रहनेछ। प्रतिद्वन्दीसँग सतर्क रहने दिन पनि रहेको छ। पछाडि बसेर चियो चर्चो गर्नेले तपाईँको छवि बिगार्न प्रयास गर्नेछन्। परिवारमा पनि वैचारिक मतभेद देखा पर्ने सम्भावना छ। जीवनसंगीसँग ठाक्कठुक्क पर्न सक्छ। अनावश्यक तनावको सृजना हुनेछ। आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ। सहयोगी हातहरू पछि हट्न सक्छन्। अनावश्यक र दिक्क लाग्दो यात्रा हुन सक्ने ग्रह गोचर आज रहेको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूको लागि समय शुभ छ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ। रस रंगको चाहना पूर्ण हुने योग रहेको छ। दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ। बाल बच्चाबाट सुख सन्तोष प्राप्त हुनेछ। मनोरञ्जनमा रमाउन पाउनुहुनेछ।